0: 36175 र 98 84 39 576।
1: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
2: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक जीवहरूलाई अनुरोध गर्दछौ।
4: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
5: यदि कसैले कुनै बाल बालिकाको अभिभावकको टोली पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: डिजिटल ठगीबाट बचौ।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
9: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
12: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
12: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
12: कान जाँच शिविर हुने सम्बन्धी सूचना,
4: यही वैशाख 26 गते शनिबारका दिन
7: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
12: शिविरमा दिइने सेवाहरू, कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
7: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
13: मेरो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, छैन के गर्ने गर्ने, मलाई दिक्ता भइसक्यो।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
13: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
14: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
13: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
14: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: भर्ना खुल्यो।
7: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
7: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक, खजुरा, सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
4: सम्पर्क मोबाइल नम्बर 98-580-51-960, 98-481-20-148 र 98-60-91-76-74।
15: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
16: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
15: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
16: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
17: नेपाल टेलिकम राष्ट्रको संचार
18: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
19: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
20: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ.
21: Extreme energy drink. Taste the difference. Feel the energy.
22: नमस्कार तथा सुप्रभात. काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
23: आज 2083 साल वैशाख 25 गते शुक्रबार सन् 2026 मे 8 तारीख जेठ कृष्ण पक्षको षष्ठी तिथि
24: काया कैरनका साथमा
25: किसान पाइप प्रोडक्ट्स प्राली
24: राष्ट्रको शान किसान
25: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
22: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
23: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति
22: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन
23: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह
26: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ
22: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै
23: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो
27: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना
28: जीवनाशक विषादी विष हो औषधि होइन यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं
27: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
28: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
29: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ
30: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो योजना आकार रु 1 अर्ब 20 करोड न्यून

बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले 4 वरियताका शर्मालाई सिफारिश गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहास यसमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सेउटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको 4 पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीति परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कूल अफ ल का प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सृजना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
3: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड़ भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ।
2: भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यकाका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा

0: भएको छ। ती परिवारबाट एकजना सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढ़ेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उहाँको भनाई छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: प्रजापल समृद्धि योजना, योजना साथ में प्रतिफल हाथ में। यही 2083 वैशाख 29 गते देखि म्यूचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटो में जेठ 1 गते सम्म यो आवेदन बंद होने, त्यसैले मिति याद राखौ 2083 वैशाख महीना को 29 गते रिलायबल म्यूचुअल फंड को आईपीओ खुल्दैछ है। इकाई में लगानी पूर्ण रूप में जोखिम मुक्त न होने हुआ लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नु होला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ता भन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसूनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि वर्षामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न शुरू गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्रै सक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी मेघगर्जन चट्याङको पनि असर छ, अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफूलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसूनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। वाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमय अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायीले छुटाउन शुरू गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरी हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास शुरू भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाड़ीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, यूरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्वीटर, यूट्यूब, व्हाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढ़ेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ़दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ, डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
7: यही वैशाख 26 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98580506696।
9: डिजिटल ठगीबाट बचौं।
10: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
10: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
1: देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरूषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपीडीमा आउने गर्छन्। अस्पतालका न्यूरोलोजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80 देखि 100 जनासम्म हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60 देखि 70 जना आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17 देखि 20 जना आउने गरेका छन्। यसैगरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4 देखि 6 जना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाई रहेको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्चले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुसारमा छ। आईपीएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस, किताब, कापी, कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 औं स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढ़ाउन माग गर्दै गरेको सिफारिश अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लिखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाड़ीहरू 1 पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुस 2080मा भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: बोलेर टाँठो र दगुरेर छिटो भइदैन।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको विरोध गर्न सबैभन्दा अग्र पंक्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोड़िएको छ। यहाँ एकजना मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न शुरू, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन्, त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौ। नमस्कार।
11: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: जबरजस्ती करणीको आरोपमा जुम्लाको पातारासी गाउँपालिका पाँचका वडा अध्यक्ष दत्त बहादुर बुढा पक्राउ, थप अनुसन्धान हुँदै
1: प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै फैसला सदर गर्यो। निर्दोषलाई पनि फसाउने काम भएको प्रतिवादी पक्षको गुनासो।
0: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन मन्त्री सहित 10 जना विरूद्ध आरोप पत्र दायर। 3 अर्ब 62 करोड़ रूपियाँ दुरूपयोग गरेको दावी।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो। आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवामा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। जुम्लाको पातारासी गाउँपालिका पाँचका बहालाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबरजस्ती गर्ने आरोपमा पक्राउ पर्नु भएको छ। जिल्ला प्राधिकारले जुम्लाका प्रमुख डीएसपी रविन बाबु रेग्मीले बुढालाई पक्राउ पूर्जीका आधारमा नियन्त्रणमा लिएको बताउनु भएको छ। घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट 5 दिनको म्याद थप गरिएको उहाँको भनाइ छ। पीड़ित भनिएका महिलाले बुढाले पटक पटक धम्क्याउँदै आफूलाई जबरजस्ती गर्ने गरेको भन्दै उजुरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको हो। घटनाका बारेमा आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरीकारले जुम्लाले जनाएको छ। पीड़ित महिलाले वैशाख 22 गते जिल्ला प्रहरीकारले जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो।
1: हिंसा विकाको मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। प्रतिवादीहरूले सुर्खेत जिल्ला अदालतको आदेश सदरको माग गर्दै पेश गरेको निवेदनमा उच्चले यस्तो फैसला सुनाएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी प्रेम प्रकाश थापाले बताउनु भएको छ। निवेदन दिएका प्रतिवादी पक्षले भने निर्दोषलाई पनि फसाउन खोजिएको गुनासो गरेका छन्। उनीहरूले उद्धारका लागि गएका नाबालकहरूलाई उल्टै दोषी देखाएर न्याय मिस्ने काम भएको गुनासो गरेका छन्। सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न रहेको भन्दै मुख्य आरोपित सहित 4 जना नाबालकहरूलाई पूर्वपक्षका लागि सुधार गृह पठाउने फैसला गरेको थियो। जिल्लाको आदेश चित्त बुझ्दो नभएको भन्दै प्रतिवादीहरू उच्च अदालत पुगेका थिए। हिजो बस चलिरहँदा इन्साका आफन्तले उच्च अदालत अगाडि नारा जुलुस समेत गरेका थिए। गत फागुन 23 गते ब्रेङ्गण 4 को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएका इन्साको यही दिन ज्यान गएको थियो। इन्साका परिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन्।
0: जाजरकोटको सदरमुकाम खलंगाबाट पश्चिममा पर्ने जुनीचाँदे गाउँपालिकामा असिना पानीले काटा ठेक्क परेको गहुँ र जौ खेती सखा पारेको छ। 3 साताको असिना पानीले हजारौं किसानको वर्षभरिको पसिना सखा बनाएको स्थानीयले बताएका छन्। लेकाली भेकमा काटा ठेक्क परेको र रहेको गहुँ र जौ खेती असिना पानीले सखा पारेको गाउँपालिकाका अध्यक्ष वेद बहादुर साईले बताउनुभयो। वैशाख 13 र 23 गतेको असिना पानीले मुख्य नगरपालिकाहरूमा रहेका स्याउ, सुन्तला, केबी, ओखर, टिमु केरा खेतीमा क्षति पुर्याएको उहाँको भनाइ छ। यो क्षतिले पालिकामा थप खाद्यान्न संकटको जोखिम बढ़ेको अध्यक्ष साईको भनाइरहेको छ। जुम्ला र कालीकोटसँग सीमा जोड़िएको ठाउँमा नागरिकहरूले 700 हेक्टरमा लगाएको खेती असिना पानी र बारीले नष्ट गरेको उहाँको भनाइ रहेको छ। खाद्यान्नतर्फ झण्डै 300 मेट्रिक टन बालीमा क्षति पुगेको छ। गाउँपालिका कोडा नम्बर 1, 3 र 4 को तल्लो बस्तीका किसानले जेनतेन खाद्यान्न भित्राए पनि लेकाली क्षेत्रमा काट्न तयार भएको गहुँ र जौ बाली पूरै सखा भएको छ। वडा नम्बर 5 का हस्त नेपालीको 21 वटा बाख्रा चट्याङ लागेर मरेका छन् भने कतिपय कृषकले स्याउ बगैंचा बारीको बाढ़ीले बगाइदिएको छ। यस्तै जुनीचाँदे गाउँपालिका 2 मच काटेका धनसिंह दमाई र बदे दमाईको अस्थायी टहरा पनि बाढ़ीले भगाएको छ। भूकम्पपछि अस्थायी टहरामा बसेका उनीहरू परिवार बाढ़ीले भगाउँदा फेरि विस्थापित गर्नु परेको छ। यसै गरी गाउँपालिकाभित्रका पूरै सड़कहरू अहिले बाढ़ीले बगाएको भन्दै वडा अध्यक्ष साईले सड़क मर्मत गरेर तत्काल यातायात शुरू गर्न मात्र 1 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च लाग्ने बताउनु भएको छ।
1: कर्णाली प्रदेशका 79 स्थानीय तहमा 1/4 कर्मचारी दरबन्दी खाली रहेको छ। संघीय सरकारको स्वीकृत दरबन्दी अनुसार यहाँका 79 स्थानीय तहमा 1/4 दरबन्दी कर्मचारी विहीन रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। कुल 5,660 स्वीकृत दरबन्दी रहेकोमा 1,363 दरबन्दी खाली रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव लक्ष्मी कुमार विकले बताउनु भएको छ। उहाँले कुल दरबन्दी मध्ये 4,297 कर्मचारी कार्यरत रहेका बताउनु भएको छ। सम्बन्धित पालिकाको विवरण अनुसार शिक्षा सेवातर्फ 5औंदेखि 9औं दशौं तहका 183 स्वीकृत दरबन्दीमा 132 पूरा भएको छ भने 51 दरबन्दी खाली रहेको छ। इन्जिनियरिङ सेवातर्फ 1,055 स्वीकृत दरबन्दीमा 634 पदपूर्ति र 421 रिक्त रहेका छन् भने यो सेवामा 9 दशौं तहका 0 पदपूर्ति रहेका सचिव विकले बताउनु भएको छ। उहाँले प्रशासन सेवातर्फ 1,541 स्वीकृति दरबन्दीमा 1,064 पदपूर्ति हुँदा 447 खाली रहेको भन्दै स्वास्थ्य सेवातर्फ 1,884 दरबन्दी स्वीकृत रहेकोमा 152 दरबन्दी खाली रहेको बताउनु भएको छ। कृषि सेवातर्फ 814 मध्ये 237 खाली रहेका छन्। विविध सेवातर्फ 183 मध्ये 25 खाली रहेको सचिव विकले बताउनु भएको छ। प्रदेशका 79 स्थानीय तहमध्ये डोल्पाको बुद्धो गाउँपालिकामा 53 दरबन्दी मध्ये 15 मात्र कार्यरत छन् भने वीरनगर नगरपालिका सुर्खेतको 105 स्वीकृत दरबन्दीमा 116 जना कार्यरत रहेका छन्। यो पालिकामा 11 जना कर्मचारी बढ़ी रहेका पनि सचिव विकले बताउनु भएको छ। डोल्पो बुद्धमा दरबन्दी अनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुन सक्ने भन्दै विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दी विवरण मागेर लोकसेवा आयोगमा पठाउने र रिक्त पदपूर्ति गर्ने उल्लेख गर्नु भएको छ।
0: जुम्लामा घर दैलोमै पुगेर राहदानी वितरण कार्य शुरू भएको छ। नयाँ सरकारका शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत जुम्लाका नागरिकलाई घर दैलोमै राहदानी वितरण शुरू गरिएको हो। घर दैलोमै राहदानी पुर्याउने विषयमा जिल्ला प्रशासन जुम्ला र जिल्ला हुला कार्यालय जिल्ला बीच द्विपक्षीय समझदारी समेत भएको छ। साझेदारी समझदारी अनुसार हुला कार्यालयका एक कर्मचारी जिल्ला प्रशासनमा बस्दैछन्। प्राप्त भएका राहदानी प्रशासनले हुलाको जिम्मा लगाउने र हुलाका कर्मचारी सम्बन्धित नागरिकका घर घरमा पुगेर राहदानी वितरण शुरू गर्ने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो। पौडेलले अब जिल्लाका 8 स्थानीय तहका घर घरमा पुगेर हुलाका कर्मचारीले राहदानी दिने बताउनु भएको छ। फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: सूचना: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले रजियो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकेडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकेडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
1: सम्पर्क मोबाइल नम्बर 9858-51960 9841-20148 र 9860-9176-74।
3: रेडियो भेरी एफएम
4: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जागरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवामा पनि हामीलाई सुनिरहनु भएको छ। त्यतिबेला हामीले जबरजस्ती करणीको आरोपमा जुम्लाको पातरासी गाउँपालिका 5 का उपाध्यक्ष पक्राउ थप अनुसन्धान हुँदै इनिसा बीको प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै फैसला सदर गर्यो। निर्दोषलाई पनि फसाउने काम भएको प्रतिवादी पक्षको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जागरकोटको छेडागाडमा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा 97 जना बिरामीको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ। नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र सुर्खेतको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा छेडागाड नगर अस्पतालमा 2 दिने शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर सबिना सकोटाको नेतृत्वमा बिरामीलाई सेवा प्रदान गरिएको हो। दुर्गम गाउँमा आँखाको ज्योति गुमाएका बुबा आमाको सफल शल्यक्रिया गर्न पाउँदा आफू निकै खुसी भएको डाक्टर सापकोटाले बताउनुभयो। छेडागाड नगरपालिकाका नगर प्रमुख रत्न खड्काले प्रतिकूल मौसमका बीच पनि बिरामीको सफल शल्यक्रिया गरी दृष्टि फर्काइदिएकोमा चिकित्सकको टोलीको प्रशंसा गर्नुभएको छ। नेपाल रेडक्रस सोसाइटी जाजरकोट आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप जङ शाहले गाउँमै निशुल्क सेवा पाउँदा बिरामी निकै खुशी भएको बताउनु भएको छ। उहाँले शिविरमा करिब 700 स्थानीयले आँखा उपचार सेवा लिएको बताउनुभयो। शिविरको आयोजना तथा व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र जाजरकोटले गरेको थियो।
4: हुम्लामा काठको मुडाले च्यापिएर एकजना बालकको ज्यान गएको छ। मुडाले च्यापिएर सर्केगाड गाउँपालिका 8 का 14 वर्षीय कपिन्द्र बुढाको ज्यान गएको प्रहरीले जनाएको छ। सर्केगाड 8 मा रहेको निलकण्ठ आधारभूत विद्यालय फुचामा कक्षा 7 मा अध्ययनरत बुढा भेड़ा चराउन गएको बेला काठको मुडाले च्यापिएर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी शंकर खड्काले बताउनु भएको छ। काठ चिरान गर्ने क्रममा सर्केगाड 8 का धनवीर सार्की र त्यही ठाउँका कुर्वीर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक मुढाले च्यापिएको पाइएको छ। उहाँको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताउनु भएको छ। धनवीर र सुखवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: हुम्लामा चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य शुरू भएको छ। गत शनिबारदेखि हिल्सा नाकाबाट ताक्लाकोटको सामान आयात बन्द गरेकोमा हिजोदेखि शुरू भएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जोशीले बताउनुभयो। मे दिवसको अवसरमा चाडबाड़ भएको र यही अवसरमा विदा हुने भएका कारण पूर्ण रूपमा हिल्साबाट सामान निर्यातमा बन्देज लगाएको थियो। चीनको ताक्लाकोटबाट मानिसमा साथै सामानहरू पनि आउन शुरू भएको र यसबाट भन्सार शुल्क समेत असुल कार्य शुरू भएको उहाँले बताउनुभयो। 4 महिनापछि यारीनाका भन्सार कार्यालय संचालनमा आएको 5 दिनमा 14,000 रूपियाँ राजस्व असुली भएको बताइएको छ। बीचमा बन्द भए पनि फेरि नाकाबाट सामान आयात शुरू भएकोले अब राजस्व असुली बढ़ने पनि अपेक्षा गरिएको छ।
4: संवैधानिक परिषदले सर्वोच्च अदालतको 33 औं प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नाम सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालनको नेतृत्वमा बसेको परिषद बैठकले शर्माको नाम बहुमतका आधारमा सिफारिश गरेको हो। शर्माको जन्म 27/4 पर्साको ब्रिगन्जमा भएको हो। उहाँले काठमाडौँ स्थित नेपाल ल क्याम्पसबाट बीएन तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम शिक्षा पूरा गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्या भारती समेत प्राप्त गर्नुभएको छ। उहाँ 52 अधिवक्ताको रूपमा दर्ता भई वकालतमा सक्रिय रहनुभएको थियो। उहाँले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानूनी परामर्श पनि प्रदान गर्नुभएको छ। 70 जेठ 27 72 मंसिर 26 बुटोल र पाटनस्थित पूर्ण आवेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव पनि उहाँसँग रहेको छ। उहाँ 6/76 सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त हुनुभएको थियो। त्यसको 5 वर्षपछि उहाँ सर्वोच्चको प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको छ।
1: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै तत्कालीन मन्त्री सचिवहरूसहित 10 जना र चिनिया निर्माण कम्पनी विरूद्ध आरोपपत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मूल सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री सचिवहरूसहित 10 जना र चिनिया निर्माण कम्पनी विरूद्ध पनि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आयोगले निर्माणको क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनिया ठेकेदार कम्पनी बीच भएको खरिद सम्झौताको धान उल्लंघन गरी आर्थिक अनियमितता गरिएको अनुसन्धानबाट खुलेको जनाएको छ। सम्झौतामा ठेकेदार कम्पनीले नै कर महसुल तथा अन्य शुल्कहरू तिर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि बदनियतपूर्वक कर छूट दिने गरी राज्यको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आयोगले जनाएको छ। नेपाल सरकारको ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्ति मध्येबाट 3,62,05,00,000 रूपियाँ हिनामिना हानि नोक्सानी र दुरूपयोग भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। ठेकेदार कम्पनीले सम्झौता बमोजिमको मूल्य भन्दा भुक्तानी लिने तर यो मूल्यबाट भुक्तानी लिने र यो रकममा समावेश भएको कर राज्य कोषमा दाखिला नगरी दोहोरो लाभ लिएको देखिएको छ। आयोगले तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 3,62,00,000,000 बिगो कायम गरी कैद बिगो बमोजिम जरिवाना र बिगो असुल उपहारको माग दावी गरेको छ। यसैगरी अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेउपाने विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गरिएको छ। तत्कालीन सचिवहरू केवल प्रसाद भण्डारी सुरेश आचार्य र दण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम रहेका छन्। भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा राष्ट्रिय गौरव आयोजना तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारी विरूद्ध पनि यति नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ। आयोगले निर्माण व्यवसायी र यसका मुख्य भई काम गर्ने अध्यक्ष वाङबो एण्ड प्रोजेक्ट म्यानेजर याङ झिगाङलाई पनि मतियारको रूपमा मुख्य कसुरदार सरहनै सजाय हुन माग दावी गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताउनुभयो।
4: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
5: भर्ना सम्बन्धी सूचना।
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
5: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
5: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
6: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: HCRC अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: रेडियो भेरी FM।
4: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न एफएमहरूबाट पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा लागौं सोझै खेल खबरतर्फ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 विकेटले हराएको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातार को छ हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा उक्लने सपना पूरा हुन सकेन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाए। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जीतमा मिचेल मार्सले 46 बलमा 111 रनको शानदार शतकीय पारी खेल्नुभयो भने कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट आक्रमक पारी खेल्नुभयो। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा कायम छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा रहेको छ। जीतसँगै लखनऊले प्लेअफको सम्भावना गणितीय रूपमा कायमै राखेको छ। आईपीएलमा आज बेलुकी दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्नेछन्।
1: नेपालको ये टोलीले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको छ। नेपालीले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर 2 बलमा 232 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका रसिद खानले 3 तथा युवराज खत्री, बसिर अहमद र साहब आलमले 2-2 विकेट लिनुभयो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 277 रन बनाएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोली नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा अभ्यास खेल खेल्नेछ। आउँदो वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्ड बीच कृतिपुरको त्रिवी मैदानमा लीग 2 प्रतियोगिता हुँदैछ।
4: खेल खबरसँगै रिलाइ बिहानको भेरी खबर सकियो। विदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: जबरजस्तीकरणीको आरोपमा जुम्लाको पातारासी गाउँपालिका 5 का वडा अध्यक्ष दत्त बहादुर बुढा पक्राउ। थप अनुसन्धान हुँदै
4: हिंसा विकल्प प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै फैसला सदर गर्यो। निर्दोषलाई पनि फसाउने काम भएको प्रतिवादी पक्षको गुनासो।
1: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन मन्त्री सहित 10 जना विरूद्ध आरोप पत्र दायर। 3 अर्ब 62 करोड़ रूपियाँ दुरूपयोग गरेको दावी।
4: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात भिड्ने। लखनऊले बेंगलुरूलाई हरायो। हस्तालीलाई बिहान बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: विद्युतीय व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू। विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौं। व्यक्तिगत जानकारी जस्तै ओपिटी, पासपोर्ट, बैंक विवरण कसैसँग पनि साझा नगरौं। सुरक्षित डिजिटल वालेट प्रयोग गरौं। सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौं। खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौं। फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं। ठगीको मनसायले गरिने अत्याधिक सस्तो सामग्री प्रति सचेत रहौं। आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौं। खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौं।
11: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत। सूचना। यही वैशाख 26 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
12: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
12: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: कान जाँच शिविर हुने सम्बन्धी सूचना।
11: यही वैशाख 26 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने।
2: ध्यान
12: दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।

0: र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: थप जानकारीका लागि समुदाय मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98481-313।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: सूचना
0: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिवार का दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696। फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
2: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल।
3: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
2: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0383521233, मोबाइल 9858506962 र 9861039994।
4: ओहो रामुदाई, कता हिँड्नु भयो?
5: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
4: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
5: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
5: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: डाबिरा,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Patagonia.
1: Extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको गुरबाकोट नगरपालिका 14 कणपुर स्थित फोर्स गाड़ी दुर्घटना हुँदा फोर्स गाड़ीमा सवार 13 जना मध्ये 3 जना गम्भीर घाइते भएका छन् भने 10 जना सामान्य घाइते भएका छन्। हिजो दिउँसो 12:25 को समयमा नेपालगंजदेखि जाजरकोट तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001168 नम्बरको फोर्स गाड़ी अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका फोर्स गाड़ीमा सवार जाजरकोट शिवालय गाउँपालिका 5 बस्ने वर्ष 36 की सीता खर्ती, वर्ष 22 का गणेश भण्डारी र वर्ष 21 की रक्षा महतरा गम्भीर घाइते भएका हुन्। घाइते 3 जनाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ भने 10 जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। फोर्स गाड़ी चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 24 का टेकबहादुर विष्ट सकुशल रहेका छन्। जाजरकोटको बारेकोट गाउँपालिका 6 छहरे खोला स्थित ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सहित ट्याक्टरमा सवार 3 जना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 4:30 को समयमा टाँडीदेखि सेरीजिउलातर्फ जाँदै गरेको B2T2361 नम्बरको ट्याक्टरको ब्रेक फेल भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिका 6 बस्ने वर्ष 22 का गगन विक, सहचालक सोही ठाउँ बस्ने वर्ष 18 का जयपुन र ट्याक्टरमा सवार जाजरकोट बारीकोट गाउँपालिका 2 बस्ने वर्ष 33 का वीरेन्द्र गिरी घाइते भएका हुन्। घाइते 3 जनाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 मंगलगढ़ी चोक स्थित अटो र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो राति 8:35 को समयमा सब्जी मण्डीदेखि एरीचोक तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/003 28/11 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश 02/001/16/44 नम्बरको अटो एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 2 बस्ने वर्ष 33 का पूर्णबहादुर विक र निजको श्रीमती वर्ष 33 की प्रीति विश्वकर्मा घाइते भएका हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 9 बस्ने वर्ष 37 का नरवीर बुढा उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 92 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी
ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 92 सवारी साधनहरू ट्राफिक कारबाया परेका छन्। बयालीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,439 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 42 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,439 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिने गरौं, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्, सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं, सुरक्षित स्थानमा र दाहिनी तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं, बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं, सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं, लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं, फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं, मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ, घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै, भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि ₹15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने दिक्कार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
8: डिजिटल ठगीबाट बचौं।
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
1: नमस्कार कार्यक्रम आमामा स्वागत छ दीपा कोइरालाको यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ आफ्ना सन्तानका लागि जस्तो सुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 MHz कार्यक्रम आमाको आजको अंकमा आफ्नी आमालाई सम्झदै हुनुहुन्छ वीरेन्द्रनगर निवासी लोककुमारी बगाले
2: मेरो आमालाई किन सम्झिन्न मैले झन् जति बुढो भयो त्यति याद आउँदो रहेछ कि आमा बाबा बुवाको त है अचम्मै याद आउँछ अब यहाँ कोही छैन मेरो बुवा आमा भइदेवा नजिकै है म पनि धेरै समयसम्म बस्न पाबा है भन्ने सम्झना आउँदो रहेछ अनि धेरै साल अगाडि नै छोडेर आएँ क्या मैले उहाँलाई अनि पछि जान सकिनँ म त्यही भएर याद आइरहेँ आमासँग त हामी त म त 14 वर्ष लाउने बित्तिकै बिहा भएको मेरो है हजुर सानैमा बिहा हुने चलन के अरे सानैमा बिहा भयो अनि घर घर आएपछि अनि आमासित बस्ने मौका भएन त्यहाँबाट उँधो इन्डिया गएँ अनि इन्डिया गएर 2-2.5 वर्ष जति बसेर आएर अनि घरै घरै अनि यता आयो आमा बुवा त देख्नै पाइएन भन्ने नि भयो आमा बुवा बित्यो भन्दाखेरि मात्रै थाहा पाइयो के सम्झिने र अब आमा बुवाले मलाई अलि बाँची थियो के अरे घर भेट्न जानुहुन्थ्यो होइन भेट्ने आउने छोड्न जाने त्यस्तो सम्झिन्छ है अरू त के सम्झने खाना माया गर्ने आमाले उहाँ जाँदाखेरि भेट्न जाँदा पनि रोटी सोटी पकाएर लर छोड्ने त्यस्तो गर्नुहुन्थ्यो बुवा जानुहुन्थ्यो मेरो बुवा झन् धेरै माया लाउने हुनुहुन्थ्यो कि आमा भन्दा पनि बुवाले माया गर्नुहुन्थ्यो मलाई
1: 14 वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनु भएका लोककुमारीले आमाको सम्झनालाई भने लामो समय सङ्गाल्न पाउनु भएन विवाहपछि उहाँ घर गृहस्थी र व्यवहारका कारण आमासँग त्यति साह्रै घुलमेल हुन भने पाउनु भएन यो सम्झदा उहाँलाई अहिले निकै पछुतो पनि लाग्छ
2: त्यति बेला त सानैमा गर्ने चलन थियो नि त मागेर मागेर सानोमा त कहाँ आफै खोज्ने चलन पनि थिएन कोही कोही त भागेर पनि जान्थे तर गएकोलाई त त्यो भागेर गयो भने त बोलाउँदै नबोलाउने चलन थियो नि त त्यस्तो त है फेरि यो विधवा भएर आफै गयो भने नबोलाउने भागेर गयो भने नबोलाउने त्यस्तो चलन थियो पहिला त्यस्तो भागेर धेरै जाँदैनथ्यो माइत जाने धेरै फुर्सद भएन घरै घरै भएन गाह्रो त दुईटा हाँटाले यसरी जात डल्थेँ मैले नसकेर क्या एकपालि गइरहने अनि यसरी गएँ गएँ दुईटा हाताले जात डल्थेँ मैले त्यस्तो हुन्थ्यो नसकिनँ
1: त्यति बेला कामको पनि
2: कामको कस्तो दुःख थियो नानी दिनभरि मेला काम गरो राति आएर ढिकी जान्छ गरो है कस्तो चलन एकदम गाह्रो चलन थियो
1: त्यति बेला सम्झियो भने कस्तो
2: नराम्रो लाग्छ अहिले त आचलकालाई त सम्झँदा यति पनि दुःख भयो जस्तो हुन्छ है त्यस्तो सम्झँदा त साह्रै अझै पनि रुन मन लाग्छ मलाई त केटाकेटी जस्तै त केटाकेटी जस्तै
1: विवाह गरेर घर पठाइदिए
2: घर पठाइदिएर घर बस्यो त्यहाँबाट फेरि उँदो गएँ म पनि अनि आएपछि हजुर जागिर इन्डियन लाग्यो हुनुहुन्थ्यो के अरे उँदो गएँ आएँ अनि त्यहाँबाट फेरि उहाँ पनि आउनुभयो उहाँ आएर यहाँ दोकान गर्नुभयो फेरि बिहा गरेर बस्नुभयो बिहा गर्नुभयो सानसानो बच्चा थियो दुःख त हुन्छ नि है कति दुःख हुन्छ
1: विवाह भएर आफ्नो घर परिवारसँग सँगै बसिसकेपछि र आफू आमा भइसकेपछि आफ्नो आमा बुवा प्रतिको मायामा भने केही कमी आउने उहाँको अनुभव छ आफ्नै छोराछोरीलाई हुर्काउन बढाउन र उनीहरूको सुन्दर भविष्यका लागि व्यवहारमा लागिरहँदा त्यो मायामा भने केही कमी आउने उहाँ बताउनुहुन्छ त्यसैले त माइतीबाट धेरै टाढा सुर्खेतसम्म उहाँ बसाई सरेर आइसकेपछि आफ्नो आमाको मृत्युको खबर समेत उहाँले 3 महिनापछि मात्र थाहा पाउनु भयो।
2: थिएन, सानसानो बच्चाको कति माया लाग्छ छोरा छोरी भन्ने है, सबै भन्दाखेरि पनि छोरा छोरीको धेरै लाग्छ नि, बुवा आमाको भन्दा पनि। बुवा आमाको त अब जति बुढाबुढी भयो त्यति याद आउने त, के झन् बच्चा बच्ची हुने बेला त्यस्तो याद आउँदैन नि बुवा आमाको हजुर। व्यवहारले गर्दाखेरि अहिले पनि सम्झना आउँछ धेरै, महिनाको एकपालि दुईपालि त्यस्तै नजिकै थियो गइराखेन, त्यति बेला गइरहेन त, यहाँ आएपछि गइएन, यहाँ आएपछि आमा बितेको मात्रै थाहा पाएँ मैले। अब त्यति बेला फोन पनि थिएन, 3 महिना भएपछि मैले आमा बितेको थाहा पाएको नानी, त्यही बेला ए सीतालाई ल्याएपछि आमा बितेपछि सीतालाई ल्याएको
1: 3 महिनापछि
2: बल्ल 3 महिनापछि थाहा। त्यहाँ पछाडि सानो त्यो सानो काखाकी छोरी थिए 3 वर्ष कि, त्यसलाई छोडेर बुवालाई मात्रै भेट्न गएँ म, आमालाई देख्न पाएँ,
1: बिरामी भएको
2: केही खबर नपाइने क्या, फोन थिएन मेरो त, त्यो धागामा बेरेको चिठी आउँछ भन्थ्यो नि हो त्यस्तो चिठी आएर मात्रै थाहा पाएको मैले आमा बितेको
1: त्यति बेला।
2: पुरै नुहाएँ भयो नानी भए पनि, अब सानसानो छोराछोरी भएपछि त्यति याद आउँदो रहन्छ, पछि पछि धेरै याद आउने रहेछ त्यही उलिने रहेछ सबैका, त्यही त भने धेरै वर्ष पछि भन्नु, मेरो 40 सालमा मेरो सानो छोरी जन्मेकी हो, 3 वर्षकी थिए आमा बित्दाखेरि, भनेपछि धेरै पछि हो, तर यहाँ टाढा भएर मैले भेट्न पाएन
1: 40 सालमा छोरी साथ।
2: पहिले त नानी दुईटा खेर गएको मेरा छोरी छोरा
1: हजुर,
2: अनि कति 25 वर्ष पुग्यो ठुलो चाहिँ छोरो, अनि त्यहाँ पछाडि 2 वर्ष 3 वर्षको फेर।
1: आमा हुँदाको माइती र नहुँदाको माइतीमा पक्कै पनि फरक त भइ नै हाल्छ। जब उहाँको आमाको मृत्युको खबर उहाँले सुन्नुभयो त्यसपछि माइती जाँदा उहाँलाई निकै नरमाइलो लाग्यो। आमासँग आफूले बिताएका हरेक क्षणको सम्झना माइती घर जाँदा उहाँलाई आउने गर्छ।
2: आमा भएको त घरै अर्को, त्यहाँ पछाडि जाँदा त बुवालाई भेट्न जाँदाखेरि नानी त आमा सुतेको ठाउँ त्यस्तो बसेको ठाउँ कस्तो देखिँदो रहेछ, रुँदै रुँदै फर्केको माता, त्यस्तो याद आउँछ नि त आमाको त।
1: झन् त्यतिखेर बेच्न पाइएन,
2: पाइएन आमा सुत्ने ठाउँ खाली है, पछि जाँदाखेरि अब बुवा मात्रै बुढो हुनुभएको, त्यस्तै आमाको याद त बेसी नै आउँछ नि। आफू आमा हुँदा त छोरा कस्तो हुने, आफूलाई जस्तो छोराछोरीले हुन्न के अरे होइन, आफूलाई छोराछोरीको याद आइरहेको छ। अहिले मेरो नातिनी गयो नि त छुली चाहिँ, त्यो मसित 2 वर्षदेखि सुतेकी हो, अहिले आज 20-22 दिन भयो त्यसको याद आएर मलाई भित्र बस्न मन लाग्दैन। हेर्नु छोराछोरी त अब अलि अगाडि अगाडि गए, कता कता गएको छन् है, एउटा अस्ट्रेलिया छ एउटा क्यानाडा छ, त्यो नातिनी गएको कति दिन भयो मलाई याद आइरहेको छ, त्यस्तो हुने छ आमालाई जति माया त छोराछोरीलाई त कसैलाई नै लाग्छ।
1: आमा हुन गाह्रो छ,
2: गाह्रो आमा हुन गाह्रो, त्यसै नै गाह्रो आमा हुन।
1: भनिन्छ आमाले खाने हरेक गाँसमा छोरा छोरीको माया लुकेको हुन्छ, त्यसैले त आमाले आफ्ना छोराछोरी जति नै ठूलो भए पनि मिठो चोखो पकाएर खाने बेला आफ्ना छोराछोरीको यादले आमालाई सताइ नै हाल्छ। छोराछोरी ठूला भएपछि भने नाति नातिनाको मायाले अझ धेरै सताउने उहाँ बताउनुहुन्छ।
2: खाने बेला नि याद आउँछ, सबै कुरा हुन्छ, त्यो आफूले त खान मन नलाए पनि त छोराछोरीलाई दिन मन लाग्छ नि है। अझ मेरो त पहिलाको 2 छोरा गएको, त्यो हुँदा म त छोराछोरी भन्दा त आफूले त हिटिक्क गर्ने के, आफूले खान मन नलाउने केही पनि। अहिले नाति नातिनीलाई त त्यस्तो भयो भने नातिनीहरूलाई, छोराहरूलाई कस्तो भयो होला छोराछोरीलाई, मलाई
1: छोराछोरीको भन्दा नाति नातिनाको बढी माया,
2: बढी माया लाग्दो रहेछ, एकपालि हान्न पनि नसकिँदो रहेछ कि, त्यस्तो हुँदैछ याद आउँछ। माया लाए पनि छोराछोरीलाई प्याट्टापुट्टा हानिन्छ के रे, नाति नातिनीलाई हान्न सकिँदो रहेछ, झन् धेरै माया लाग्ने।
1: अब छोराछोरी आफूले छोराछोरी हुर्काउने बेला र नाति नातिना हुर्काउने बेलामा फरक हुन्छ?
2: फरक त अलिक फरकै भयो नि होइन, अब यताउति दिसा पिसाब आफ्नो मम्मीले सार्ने भए, आफूलाई त आनन्द त आनन्द भयो, त्यत्तिकै बोकेर हिँड्ने यताउति घुमाउने गरिन्छ नि होइन। आमालाई जस्तो भए नि आमालाई जति बिर्त हजुरआमालाई पर्दैन नि, पर्दैन।
1: तर अरू कुराले फेरि समयले गर्दा धेरै कुरा थाहा त हुन्छ होला,
2: थाहा त किन
1: गर्दा गरिदिने आफूले गर्न पाए हुन्थ्यो भन्ने।
2: एकदिन नाकमा पिलो आएको थियो त्यो ठुलो नातिनीको, त्यहाँ तिनले बेसनी पिलो निचाएको थिएन, मैले बेसनी कराएँ, म कस्तो माया नलागेको कस्तो दुष्टी नै भने क्या मैले, त्यस्तो हजुर हुँदाखेरि त्यस्तो हुन्छ क्या, हुन्छ हुन्छ बेसी नै माया लाग्छ छोराछोरीको भन्दा नाति नातिनाको। गर्छन् मलाई त गर्छन् नानी, खुट्टा छुनुहुन्न भने पनि खुट्टा मिल्ने नि केही हुँदैन भने खुट्टा मिल्ने, तेल लगाइदिने, सन्चो नहुँदा त्यस्तो गर्छन् मेरो नातिनीहरूले त, गर्छन्
1: भनिन्छ छोराको भन्दा आमाहरूले छोरीको माया बढी मान्छन् भनेर, त्यो साँच्चै पनि हुने गरेको उहाँ बताउनुहुन्छ। तर त्यसको पछाडि एउटा कारण छ उहाँ भन्नुहुन्छ। छोरीहरू विवाह गरेर टाढा पठाउने भएकाले पनि उनीहरूसँग सधैँ भेटघाट नहुने भएर त्यसो हुने गरेको हो।
2: छोरीले आमा बाउको पनि माया गर्छन् होइन, त्यो भएकै कुरा हो। छोरीलाई माया पनि लाग्छन्, अर्का घर जाने भएर सँगै नबस्ने भएर कि के हो, छोरीलाई अब टाढा टाढा भएर धेरै माया पनि लाग्छ।
3: व्यवहारिक रूपमा नि कस्तो हो व्यवहारले गर्दाखेरि अब छोरालाई दिने चिजमा
2: दिन त सबैलाई बराबर गर्न मन लाग्छ, मैले त सबैलाई बराबर गर्छु, दिन त त्यस्तो नदिने भन्ने त छैन। अलिकति टाढा भएर हो कि छोरीसित नबस्ने भएर हो कि माया भने धेरै नै लाग्छ। अहिले पनि मुखमा त भने छैन कसैले पनि, मैले व्यवहार पनि अलग अलग बनाइदिन्छु, अनि त्यस्तो छोरीलाई माया गरी हामीलाई हेला गरी भन्ने कुरा त भएछ।
3: आफूमा पनि भर पर्छ है व्यवहार कसरी मिलाइयो भन्ने,
2: त आफूमा भर पर्ने त होइन, सबैलाई बराबर गरेपछि त यो भन्ने कुरा पनि हुँदैन। अहिलेसम्म हाम्रो 17-18 कति वर्ष भयो, हामी सासु बुहारीको त नराम्रो कहिल्यै भएन, अब छोरासित त नराम्रो हुने कुरै भयो।
1: छोरीलाई विवाह गरेर पठाउँदाको क्षण भने एउटी आमाका लागि निकै दुःखदायी हुने उहाँ बताउनुहुन्छ र भन्नुहुन्छ, सबै छोरा छोरीको सन्तोष र सुख देख्न पाए भने आमाका लागि त्यो जस्तो राम्रो कुरा अरू केही पनि हुँदैन। त्यस्तो कुरामा आमाले पनि धेरै व्यवहारिक पाटोमा विचार पुर्याउन सक्नुपर्ने उहाँको अनुभव छ।
2: एकदम गाह्रो, एउटा सानो छोरी त बाहिरै बाहिरै भई मैले काठमाडौँतिर लगाएँ, त्यस्तो बिहा गर्दाखेरि त्यस्तो केही भएन। ठुली छोरीलाई त एकदम गाह्रो भयो, आफू नजिकै हो हुन त, दुःख सबै दुःख लाग्यो भाइ, त्यो हुँदाखेरि एकदम गाह्रो हुँदो रहेछ।
3: साथी जस्तै हुनुहुन्छ,
2: भित्रै पढ्नु मन लाग्न, अहिले नातिनी गएको र छोरीलाई बिहा गरेको एउटै भएछ मलाई।
3: नातिनी त पढ्न मात्रै हो,
2: नि त पढ्नु मात्रै हो, पछि त अब घरै आउँछ होइन, अब तिमी आमा बाबुसित पनि बस्ने होला, छोरा छैनन् भए पनि त्यस्तो हुँदो रहेछ कि, गाह्रो हुँदो रहेछ। आजलाई अलि दिन भयो, 15 दिन भएपछि अलि
3: बिस्तारै
2: बानी परेर, त्यो त छोरा छोरीलाई त बराबर गरिदियो देखौँ होइन, कोही कमी नभइदिएर सबैले राम्रो गरिदियो भने सबैको राम्रो देख्न पा त्यही राम्रो त हुन्छ नि, त्यही राम्रो लाग्छ। त नि कमजोर भयो भने त गाह्रो हुन्छ नि, त्यही पनि बराबर भइदियो हुन्थ्यो भन्ने त लाग्छ, छोरा छोरी जसलाई पनि। बानी त फरक हुन्छ नि, अनि कसैको अलि चाँडै रिसाउने बानी हुन्छ होइन, कसैको अलि नरिसाउने बानी हुन्छ, कोहीले अलि धेरै माया देखाउँछन् बाहिर, कोहीले देखाउँदा त बानी त फरक फरक हुन्छ।
3: त्यो कुरा त फेरि आमालाई थाहा हुन्छ होइन,
2: थाहा हुन्छ, त्यो त थाहा हुन्छ,
3: त्यही अनुसार देख्दै
2: गर्नुपर्छ। त्यही त
1: छोराछोरी हुर्काउनका लागि एउटी आमाले धेरै कुरामा विचार पुर्याउनु पर्छ। उनीहरूको पढाई लेखाई त कुबाटोमा लाग्छन् कि भनेर पनि आमा सधैँभरि सचेत रहिरहनु पर्छ। तर यो कुरामा भने उहाँलाई कहिले पनि असहज भएन, उहाँको कोखबाट जन्मिएका सबै छोराछोरीबाट उहाँलाई सन्तोषै भयो।
2: भन्नु पर्यो त्यस्तो बिग्रिन जस्तो त केही कहिल्यै पनि लागेन मलाई, सरासर कहिल्यै फेल पनि भएनन्, केही पनि भएनन्, सरासर पढे अनि बिग्रिन जस्तो त कहिल्यै पनि लागेन। तर बानी कसैको रिसाउने कसैको अलि खप्ने बानी हुन्छ नि, सबैको बराबर त हुँदैन। गाह्रो छ भने आजकलका छोराछोरीले देख्दाखेरि त मलाई त्यति गाह्रो भएन जस्तो लाग्छ कि मैले होइन, कहिले नराम्रो पनि गरेनन्, कहिले फेल पनि भएनन्, कतै गएर झगडा गरेनन् कसैका। अब आजकलका जमाना कोही केटीहरू यस्तै हिँड्छन् होइन, त्यस्तो मलाई कोही छोराछोरीको कसैको केही भ्यू परेन।
3: अहिले छ त्यस्तो, यो अहिले
2: आजकल त छ सबैले, कहिले केटीसित कुरा गरे भन्छन् होइन, आमा बाउले कसलाई लिएर जान्छ कता जान्छ कि भन्ने पिरो हुँदैन र
3: खान्छन्
2: कि खान्छन्। अहिलेसम्म खाने बानी पनि छैन, कतै जाने बानी पनि नभएर मलाई आनन्द भयो।
3: समयले फरक गरायो, पहिला अलि सजिलो थियो बुवा आमालाई, अहिले
2: अहिले अप्ठ्यारो, अहिलेको लागि त बेसी नै अप्ठ्यारो छ। आमाको हुन्छ, बुवाले त फलानु तेरो छोरो राम्रो भए पो मेरो छोरो मेरो छोरी भन्छन् होइन, जसले पनि नराम्रो भए त तेरो छोराछोरी यस्ता त भन्छन् नि त होइन, आमाले बढी आमालाई जति चासो बुवालाई हुँदैन कसैका पनि। तेह्र छोराले राम्रो काम गरे पो, तेह्र छोरीले राम्रो काम गरे भन्दैनन् भन्छन् नि, सुनिन्छ क्या अब्रु पनि हुन पनि हो। आमालाई त धेरै पिर पर्छ, बेसी नै घुराउनु पर्यो, कहाँ गए के गरे होइन, त्यस्तो त भन्नु पर्छ।
1: विवाह गरेर घर आइसकेपछि आफ्नै घर व्यवहार र साना लालाबाला हुर्काउँदै सबै समय बित्यो। जब उहाँसँग आफ्नै आमासँग भेटघाट गर्ने कुराकानी गर्ने र मिठो चोखो भएपछि उहाँलाई लगेर खाना दिने समय थियो, त्यति बेला उहाँकी आमा रहनु भएन। त्यसैले त जति उमेर जाँदै गर्छ त्यति नै आमाको सम्झनाले सताउने गर्दो रहेछ उहाँ भन्नुहुन्छ।
2: मैले त पाएन मैले त केही पाएन। अब 13 वर्ष लाउने उत्तिकै बिहा भयो अनि घर घर अनि बस्छु अनि के मिठो लैजाने आमा बाबालाई आतल भइदेवा ल्याएर पाल्दा भन्ने लाग्छ क्या होइन।
3: कति वर्षसम्म हुनुभयो नि आमा हजुरको कत्रो उमेर छ?
2: मेरो उमेर 40 वर्ष त्यही 40 वर्षसम्म हुनुहुन्थ्यो। मेरो 40 वर्ष हुने बेलासम्म हुनुहुन्थ्यो।
3: भनेपछि आमासँग धेरै बस्ने
2: आमासित भएन सानसानै उमेरमा बिहा भयो अनि त्यतिकै बस्न पाइएन।
3: आमाको त्यति धेरै सम्झनै भएन।
2: आतल आतल त अब लाग्छ के रे उति बेला त अब त्यति बस्न काम गर्ने अब किन रहेछ भने आफू पनि आमा भयो होइन अनि छोराछोरी पनि अब ठुल्ठुला भए यताउति गए अनि अब एक्लो उमेर भयो है अनि त्यही बेला त्यही भएर त होला सम्झना आउने। नत्र त्यस्तो हिर्क्कै हुने भए त सानसानो छोराछोरी हुँदा बुवा आमातिर त्यति हिर्क्क भएन नि त
3: गइँदो
2: छोडेर नि गइँदो लाग्छ त्यस्तो त अब आफै बुढा भयो अब बुवा आमा खोजेर काम पाइन्छ र होइन
1: आफ्ना अभिभावकलाई हरेक समय खुसी र सुखी राख्नका लागि हरेक सन्तानले आफ्ना अभिभावकसँग सधैँ मिठो बोली र उनीहरूलाई राम्रो व्यवहार दिन सके एउटा सन्तानको कर्तव्य पूरा हुने उहाँ बताउनुहुन्छ।
2: खुसी बनाउन त अब त्यही हो अब बुढेसकालाई यताउति दुःख नदिने होइन अब त्यहाँ सम्पत्ति पैसा छ त्यहाँ अनि त्यहाँ त्यो बुढा छोरा बुहारीले खाना छोरीले दिएनन् भन्दा त सम्पत्तिको त काम छैन नि सर छैन नि हो त्यस्तो भयो भने राम्रो गरेर सुहार सुसार गर्यो भने त्यही सन्तोष हुन्छ।
3: बोली बजन मिठो
2: मिठो गर्यो भने आजकलका जमाना त अब आफूसित सम्पत्ति छैन भने त छोराले नि छोरीले नि कसैले नि हेर्दा हामीले उस्तैले मात्रै हो हेर्ने होइन माया लाग्ने नत्र हेर्छन् त हेरेका छैनन् कति रुवा छन् कति के गरेका छन् एक्लै बसेका छन् आमा बुवा एक्लै बसेका छन् त्यस्तो दुःख थियो।
3: त्यसो भए यस्तो सम्पत्ति नहुनेहरूले त सधैँ दुःखै पाउने
2: दुःख पाउँछन् सम्पत्ति भएन भने त कोही कोही आफ्ना आत्माबाट राम्रो गरेर दियो भने खाना लाउन दिँदो रहेछन् नानी नत्र भने त सम्पत्ति नभएपछि त थला पर्ने भने त हेर्न गाह्रो छ। विधासम्म लडाखेको त्यस्तै भएर त हो नि होइन अहिले त आफै देखियो सबैले सबै कुरा देखाएको छौँ नि हामीले त
3: त्यसो भए के गर्ने होला त अभिभावकहरूले सम्पत्ति नहुनेहरूले के सोच्ने?
2: अब त्यस्तै हो अब त्यो राम्रो कसैले त सम्पत्ति नभए राम्रोसी पालेका हुन्छन् कसैले विधासम्म लडाखेका हुन्छन् होइन त्यही त
3: सम्पत्ति भएकाले पनि
2: राखेका हुन्छन् त्यही त सम्पत्ति भएकाले पनि राखेका छन् नभएकालाई झन् धेरै राखेका छन् विचार गर्नु पर्यो आफ्नो त अलिअलि त हुनै पर्यो क्या नभएपछि त हुनु
3: पनि त छोराछोरीले पनि बुझ्नु पर्यो आफ्नो आमा बुवाको दुःख
2: बुझ्नु पर्ने बुनीले त बुझ्छन् अब मेरो त सबै राम्रो छ अहिले केही नराम्रो छैन अरूहरूको देख्दाखेरि सम्पत्ति नभएकालाई त एउटा कोठोमा बसे पनि चाँडै खाली भइदिउँदो भन्ने हुँदो रहेछ मैले देखेको छु धेरै।
1: धन्यवाद उहाँ हुनुहुन्थ्यो सुर्खेत वीरेन्द्रनगरका लोककुमारी बगाले कार्यक्रम आमाको अङ्कमा आज हामीसँग आफ्नै आमालाई सम्झँदै। यदि तपाईँ पनि यो कार्यक्रम मार्फत आफ्नै आमालाई सम्झन चाहनुहुन्छ भने हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो सम्पर्क ठेगाना रहेको छ कार्यक्रम आमा रेडियो भेरी एफएम 98.6 102.7 MHz वीरेन्द्रनगर 8 सुर्खेत। कार्यक्रम आमामा अब हामी आमासँग सम्बन्धित यो गीत सुन्छौ।
4: आकाश धरती र पातल धर्ने आफ्नो कोखीको घाउ रित्याएर अमर सन्तानहरूको जन्म दिने यो संसार डगमगाउने र स्थिर राख्न सक्ने शब्द हो आमा। जुन शब्द न त बनाएर बन्छ न त किनेर पाइन्छ। संस्कारमा हिँड्न सिकाउने मान्छेलाई मान्छे बन्न सिकाउने मेरी आमा। मेरा हरेक चोटहरूमा रुने मेरी आमा। मेरा हरेक खुसीहरूमा रमाउने मेरी आमा। ममता र स्नेहकी धरोहर मेरी आमा। त्यसैले भगवान्

यो गीत सँगसँगै आजका लागि कार्यक्रम आमाको समय सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? केही सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आमा, रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज, वीरेन्द्रनगर आर सुर्खेत। आजका लागि कार्यक्रम यति नै। अर्को हप्ता शुक्रबार बिहान 7:30 बजे अर्कै आमासँगको कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी वसन्त र विनोदलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: खुशीको खबर।
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।
3: रेडियो भेरी एफएम 98.6 MHz
4: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको फेरि हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा हिंसा प्रकरणमा उच्च अदालत सुर्खेत जिल्ला अदालतको फैसला सदर गर्यो। निर्दोषलाई फसाउने काम भएको प्रतिवादी पक्षको गुनासो। जबरजस्तीकरणको आरोपमा जुम्लाको पातारासी गाउँपालिका 5 वडा अध्यक्ष पक्राउ, थप अनुसन्धान हुँदै। र इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात भिड्ने। इमिसा विक मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेत जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। प्रतिवादीहरूले सुर्खेत जिल्ला अदालतको आदेश बदरको माग गर्दै पेश गरेको निवेदनमा उच्चले यस्तो फैसला गरेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी प्रेम प्रकाश थापाले बताउनु भएको छ। निवेदन दिएका प्रतिवादी पक्षले भने निर्दोषलाई पनि फसाउन खोजेको गुनासो गरेका छन्। उनीहरूले साथीको आग्रहमा उद्धार गर्न पुगेका नाबालकहरूलाई नै दोषी ठहर गर्नु न्यायसंगत नभएको बताएका छन्। सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न रहेको भन्दै मुख्य आरोपी सहित 4 जना नाबालकलाई प्रपक्षका लागि सुधागिर पठाउने फैसला गरेको थियो। जिल्ला अदालतको आदेश तित्त नबुझ्दो भएको भन्दै प्रतिवादीहरूले उच्च अदालतमा पुगेका हुन्। बहस चलि गर्दा इमेसाका आफन्तहरूले उच्च अदालत अगाडि नारा जुलुस गरेका थिए। गत फागुन तेइस गते वीरेन्द्रनगर 4 को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएका इमेसाको त्यही दिन मृत्यु भएको थियो। इमेसाका परिवार र आफन्तले भने सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन्। जुम्लाको पातारासी गाउँपालिका 5 का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबरजस्तीकरण आरोपमा पक्राउ पर्नु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नवीन बाबु रेग्मीले बुढालाई पक्राउ पूर्जीको आधारमा नियन्त्रणमा लिएको बताउनु भएको छ। घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट 5 दिनको म्याद थप गरिएको उहाँको भनाइ छ। पीड़ित भनिएका महिलाले बुढाले पटक पटक धम्क्याउँदै आफूलाई जबरजस्तीकरण गरेको भन्दै उजुरी दिएपछि उहाँलाई पक्राउ नियन्त्रणमा लिएको हो। घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जाजरकोटको सदरमुकाम खलंगामा पश्चिममा पर्ने जुनिसाते गाउँपालिकामा असिना पानीले काट्न ठिक्क परेको गहुँ र जौ खेतीमा क्षति पुर्याएको छ। 3 साताको असिना पानीले हजारौं किसानको वर्षभरिको पसिना सखा बनाएको स्थानीयले बताएका छन्। लैकाली भेगमा काट्न ठिक्क रहेको गहुँ र जौ खेती असिना पानीले सखा पारेको गाउँपालिकाका अध्यक्ष वेद बहादुर शाहीले बताउनुभयो। वैशाख 13 र 23 गतेको असिना पानीले मुख्य नगदे बालिका रूपमा रहेको स्याउ, सुन्तला, केवी, ओखर, टिमु र केरा खेतीमा क्षति पुर्याएको छ। यस क्षतिले गर्दा पालिकामा थप खाद्यान्नको संकटको जोखिम बढ़ेको अध्यक्षले बताउनु भएको छ। र इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले हराएको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्षस्थानमा पुग्ने सपना भएन। यस्तै टस हारेर ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्सले 56 बलमा 111 रनको शानदार शतकीय पारी खेल्नुभयो। कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गर्नुभयो। यस्तै आईपीएल क्रिकेटमा आज बेलुको 7:45 बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। एक लगाउँदा बेंगलुरूको शीर्षस्थानमा पुग्ने सपना भएन। यस्तै टस हारेर ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: रेडियो भेरी एफएम
2: राम्रो जनशक्ति नेपालमा छ र यो साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने यो हरियो भनेको चाहिँ करिब करिब नेपालकै आधारमा रहेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा नि के देखाउँछ भने प्रति एक लाख जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ जस्तो भारतमा चाहिँ हेर्ने हो भने प्रति एक लाखमा एकजना नेपालमा हेर्ने भने प्रति एक लाखमा चाहिँ अब दुई लाखमा एकजना हुनुभयो यहाँ चाहिँ त्यो किसिमको डेटा देखाउँछ भने पिएचडी गरेको चाहिँ जनशक्ति हेर्ने हो भने भारतमा चाहिँ 73% देखिन्छ भने नेपालमा चाहिँ जम्मा 12% चाहिँ देखिन्छ र महिलाको चाहिँ फेरि नेपालमा राम्रै देखिन्छ यो हिसाबले हेर्ने भने पनि हामी अलिकति चाहिँ मास्टर्स पिएचडी गरेको जनसङ्ख्या मतलब अनुसन्धानकर्ताहरूलाई चाहिँ भित्राउनु पर्ने चाहिँ देखिन्छ र भारतमा अलिक बढी देखेको कारण चाहिँ के हो भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन इन्ट्री गर्ने सिस्टम छैन त्यसले गर्दा पनि अलिकति सङ्ख्या बढी देखिएको हुनुपर्छ र यसमा चाहिँ यो समग्र एउटा समरी जस्तो यहाँ 3,58,00,000,00,000 चाहिँ यो अहिलेको चालु आरोहमा हामीलाई बजेट प्राप्त भएको थियो र यसमा पनि अनुसन्धानलाई हेर्ने हो भने चाहिँ करिब करिब 60 करोडको हाराहारी मात्रै खर्च हुने देखिन्छ किनभने यसमा हाम्रो तल भत्तादेखि अन्य सुविधाहरू सबै यसमै चाहिँ आउँछ र मैले अघि पनि भनिसकेको छु अनुसन्धानमा एकदमै नगर्ने बजेट चाहिँ नेपाललाई नेपाल कृषि अनुसन्धानले प्राप्त हुने गरेको छ तर जिस्टमा भन्नुपर्दा चाहिँ हामीले अघि मैले भनेको थिएँ जुन जात र नस्ल विकास यसमा हामीले 25 जातहरूको चाहिँ उन्मोचन पञ्जीकरण प्रस्ताव पेश हुने भनेका छौँ र यसमा अधिकांश अहिले भइसकेको छ त्यसै कृषि प्रविधि विकासतर्फ हेर्ने भने 53 विभिन्न उत्पादन तथा व्यवस्थापन सम्बन्धी प्रविधिहरूको विकास गर्ने भनेको छ त्यसमा बाली बागवानी पशुपालन मत्स्य पालन सम्बन्धी र कृषि यान्त्रिकरण मेकनाइजेसनलाई पनि हामीले फोकसमा राखेर चाहिँ काम गर्ने गरेको छौँ र त्यस्तै कृषि अनुसन्धित स्रोत संरक्षण यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन लगायतका कारणले हाम्रा जातहरू चाहिँ बिस्तारै लोप हुने जाने क्रममा चाहिँ र उन्नत जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै भित्रीय सँगसँगै हाम्रा रैथाने बालीहरूको लोप हुने अवस्थामा रहेको भएर पनि यसलाई हामीहरूले संरक्षण गर्ने चाहिँ गरेको छौँ हामीसँग जिन ब्याङ्क छ यहाँ नजिकै त्यहाँ हामीले चाहिँ संरक्षण गर्ने गरेको छौँ र त्यस्तै हामीहरूले स्टेसनभित्रै पनि विभिन्न अनुसन्धान केन्द्रहरूभित्र पनि हामीहरूले प्राप्त त्यहाँ प्राप्त चाहिँ विभिन्न रैथाने बाली अथवा पशु नस्लहरूलाई पनि हामीले संरक्षण गरेर राख्ने गरेका छौँ त्यस्तै अर्थमा हामीले यो आवासीय तालिम सञ्चालन गर्छौँ किसानलाई चाहिँ कृषि अनुसन्धान स्थलमै राखेर त्यो कुनै पनि बाली लगाउने अवस्थादेखि मुख्य त्यसको उत्पादन कसरी गर्ने भनेर चाहिँ हामीले राखेर होस्टल त नगर्नु त्यसलाई तर पनि हामीले एउटा आवासीय तालिमको रूपमा चाहिँ त्यसरी राख्ने गरेको छौँ त्यसै हामीले चाहिँ विभिन्न एसएमएस मार्फत अथवा अहिलेको चाहिँ इन्टरनेट मार्फत अनलाइन मार्फत पनि हामीले किसानहरूलाई विभिन्न प्रविधिहरूको बारेमा अथवा मौसम सल्लाह बुलेटिनहरू पनि हामीले प्रकाशन गर्ने गर्छौँ दिने गर्छौँ नर्सरीहरूलाई पनि हामीले सपोर्ट गर्ने गरेको छौँ त्यस्तै स्रोत बिउ उत्पादन र वितरण स्रोत वस्तु बिउ उत्पादन वितरण विभागको अर्को उद्देश्य हो भने यसमा हामीले चाहिँ गत साल चाहिँ करिब 900 टनको हाराहारी हामीले चाहिँ बिउ उत्पादन गरेको थियौँ त्यस्तै आलुको प्रिबेसिक सिड उत्पादन गरेर चाहिँ वितरण गरेको थियौँ अहिले पनि हामीले 1,00,000 गर्दैछौँ त्यस्तै विभिन्न बेर्ना बिरुवाहरू पनि हामीले 10,00,000 चाहिँ उन्नत बेर्नाहरू चाहिँ वितरण गर्छौँ भने उन्नत नस्लका पशु वस्तुहरू पनि हामीले वितरण गर्छौँ अहिले हामीले 1,500 चाहिँ वितरण गर्दैछौँ त्यस्तै हामीले विशेष गरेर लोकल कुखुराहरूलाई पनि प्रायोरिटी दिएर रैथाने कुखुराहरूको पनि त्यसलाई प्रमोसन गर्ने सम्बोधन गर्ने हिसाबले कार्यक्रम अगाडि बढेको छौँ हामीले कमलडाँडामा पनि त्यो काम गरिरहेको छौँ त्यस्तै 3 करोडभन्दा बढी चाहिँ माछाको कुखुरा उत्पादन गर्ने र वितरण गर्ने कार्यक्रम छ भने अरू चाहिँ

0: हामीले विभिन्न सामाजिक आर्थिक राजनीतिगत सुझावहरू पनि दिने गर्छौँ र यसरी मैले समग्रमा यहाँ सारांश जस्तो प्रस्तुत गरेँ र यसमा अहिले हामीले जातीय विकासको नाक स्थापना हुनुभन्दा अघि हेर्ने भने चाहिँ हामीले 117 विभिन्न बाली वस्तु चाहिँ हामीले सिफारिस गरेको थियौँ जातहरू भने अहिले नाक पछाडि हेर्ने भने चाहिँ करिब करिब 1150 भन्दा बढी चाहिँ जातहरू चाहिँ हामीले अहिले सिफारिस गरेको छौँ र किसानको खेतबारीमा यो चाहिँ लगाइएको छ भने हामीले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै पुरानो भयो रोकिरहेकोबाट चाहिँ बढी समस्या हुने देखियो भने त्यसलाई चाहिँ हामीले हटाउनेमा पनि गर्छौँ डिनोटिफाइड भन्ने छ असूचीकृत गरेको जातहरू पनि गरेर चाहिँ 200 वटाको आधारमा चाहिँ अहिले रहेको छन् र यसरी हेर्ने भने अहिले करिब 1000 जातहरू नस्लहरू चाहिँ हामीले किसानको खेतबारीमा देख्न सक्छौँ र हामीहरूले चाहिँ संरक्षण समर्थन गरेर राखेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल। अब लागौं प्री मनसूनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ। मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको 2 हप्ताभन्दा धेरै भइसक्यो। प्री मनसूनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो, तर बिहानैदेखि वर्खामा जस्तो पानी पर्ने भइरहेको छ। एकाएक बदली भएर पानी पर्न थालेपछि धेरैलाई चासो लाग्न थालेको छ आउँदो वर्खामा पानी पर्ला कि नपर्ला। अझ धेरै चासो र चिन्ता किसानलाई छ। प्राय सुक्खा हुने चैत वैशाख र जेठ मध्यसम्मको अवधि अहिले फरक देखिएको छ। देशका धेरै ठाउँमा पछिल्लो 2 हप्तामा पानी परेको छ। कतिपय ठाउँमा हावाहुरी चलेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो छ अनि अबको मौसमी चुनौती के हो? कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यो केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन पनि तयार पार्ने गर्छ। केन्द्रका प्राविधिक अधिकृत रिमाललाई मैले सोधेको छु आज घाम लाग्ला कि या पानी पो पर्छ कि भन्ने चासो किसानका लागि किन महत्वपूर्ण हुन्छ?
2: अवश्य नै यो हामी सबै मानिसहरू जो सचेत छौं उहाँहरूलाई चाहिँ यो चासो स्वाभाविक रूपमा हुन्छ र कृषकहरूलाई चाहिँ अझ बढी हुन्छ किनभने असर त सबैलाई गर्छ नै तर कृषकहरूलाई चाहिँ सामान्य जनजीवनको साथसाथै आफ्नो बाली नालीमा त्यस्तै गरी आफूले पालिराखेका पशु वस्तुमा पनि यसले प्रभाव पार्ने हुनाले चासो स्वाभाविक रूपमा रहन्छ। र अर्को खुसीको कुरा चाहिँ के छ भने पछिल्लो समय चाहिँ यो मौसम पूर्वानुमानप्रति यहाँहरूले चाहिँ जुन पूर्वानुमान मिल्छ भनेर जुन विश्वास जागेको छ यहाँहरूलाई त्यसले गर्दा पनि होला। पहिला पहिला मौसमलाई चाहिँ त्यति ख्याल गरिन्नथ्यो, आजकल चाहिँ हामी ख्याल गर्छौँ सुन्ने गर्छौँ भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ। यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ।
3: हो, अहिले त प्री मनसुनको अवधि।
2: हजुर, अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो, अहिले यो साल चाहिँ अलिकति फरक देखिया छ।
3: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ वर्खा जस्तै लाग्ने, प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो?
2: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ त थ्याङ्क नै हेर्नुपर्ने हुन्छ, तर विगत 1-2 वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलि बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ। र अहिले 2 हप्तादेखि चाहिँ जुन यो पानी अलि बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ।
3: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ पूर्वानुमान?
2: हजुर, अब अहिले पानी बढी पर्दैन पछि कम पर्छ, पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन, मिल्दैन पनि, अब संयोग त्यस्तो भइदिन पनि सक्छ, तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बीचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला, अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउनु चाहिँ स्वाभाविक
3: हो। यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडौँला। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले अहिलेको मौसम र अबको मौसमी चुनौती विशेष गरी कृषि र खेतीबालीमा जोडेर कुराकानी जोडिरहेका छौं। तपाईहरूले साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन तयार पार्नुहुन्छ, त्यसमा चाहिँ मौसम मुख्य समेटिने विषय पनि हो। आज शुक्रबार, अब कहिलेसम्म चाहिँ साप्ताहिक रूपमा हेर्ने हो भने पानी पर्छ, आउँदो हप्ताको चाहिँ सम्भावित पूर्वानुमान चाहिँ के छ, के तयारी भइरहेको छ?
2: हामीले चाहिँ यहाँले भन्नुभएको जस्तै जल तथा मौसम विज्ञान विभागबाट हामीलाई एक हप्ताको जुन पूर्वानुमान प्राप्त हुन्छ त्यसको आधारमा हामीले बुलेटिन मार्फत सबै बाली नाली र पशुवस्तु मत्स्यपालन र घाँसे बालीसम्ममा सुझावहरू दिने गर्छौं। जस अनुसार चाहिँ गत शुक्रबार हामीलाई जुन प्राप्त भएको थियो त्यो बुलेटिनमा चाहिँ उहाँहरूले अब ठाउँ अनुसार कतै बढी कतै कम तर हप्ताभरि नै र देश लगभग देशैभरि नै वर्षा हुन्छ, मध्यमसम्मको वर्षा हुन्छ भन्ने जुन पूर्वानुमान आएको थियो त्यसकै आधारमा हामीले बुलेटिनमा सुझाव सल्लाह पनि राखेका थियौं र अब आज शुक्रबार फेरि हामी अर्को बुलेटिन जारी गर्दैछौं र अब यो शुक्रबारको बुलेटिन अहिले हामी यो अन्तर्वार्ताको समयसम्म त प्राप्त भइसकेका छैन तर पनि जुन हिजो अस्तिदेखि समाचारमा आएको उहाँहरूको चाहिँ वेबसाइटमा राखिएको तथ्याङ्क हेर्दाखेरि चाहिँ पानी चाहिँ अझै पनि एक हप्ता जस्तो अझै पर्छ कि भन्ने जस्तो चाहिँ देखिराखेको छ।
3: हो, तपाईँले पूर्वानुमान गरे जस्तो चाहिँ लगातार तीन हप्ता चाहिँ पानी पर्ने चक्र चाहिँ दोहोरिरहेको भने जस्तै देशका चाहिँ कतिपय ठाउँ कहीँ थोरै ठाउँमा चाहिँ धेरै पानी कहीँ चाहिँ मध्यम हल्का वर्षा चाहिँ निरन्तर जस्तो चाहिँ भइरहेको छ र पूर्वानुमान मिलेको पनि छ। अब अहिले यो पानी पर्दाखेरि विगतमा चाहिँ हामीले यो बेलालाई सुक्खा सिजन भनिन्थ्यो र जेठ 15 पछाडि चाहिँ पानी पर्छ अथवा मनसुन चाहिँ सुरु हुन्छ भनेर भनिन्थ्यो। अब अहिले खास गरी किसान र खेतीमा यसको प्रभाव चाहिँ के छ अहिलेको मौसमको?
2: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्राइसक्ने अवस्थामा पुगेको थियो, यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। जस्तो के छ भने कतिले चाहिँ काटेर थ्रेसिङ फ्लोरमा जम्मा गर्नुभयो तर कुट्न भ्याउनु भएको थिएन, अब त्यस्तोले चाहिँ अलिअलि त्यस्तो धेरै असर त छैन, अलिकता कम भयो। त्यस्तै गरी पहाडी भेगमा चाहिँ कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ अब अहिले यो ठ्याक्कै पिक टाइम नै भनौँ न, यो पिक टाइम नै हो। अब विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै सँगसँगै हावाहुरी मेघगर्जन चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा मानवीय क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलिक बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
3: तपाईँले पूर्व र उच्च क्षेत्रको चाहिँ अहिलेको चाहिँ मौसम र मौसमी अवस्था जुन हावाहुरी सहितको चाहिँ असिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो, तपाईँहरू मातहत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ, यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
2: हजुर, अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो यो ठाउँमा यति किसानकोमा पुर्यायौँ र यति किसानबाट यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म। यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याहतिर पानी बढी पर्छ, हावाहुरी सहितको पानी पर्छ, त्यो भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती हो। केरा खेतीमा पनि जसको घरी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेको थियौँ। पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस्, मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चराउने र मौसम बिग्रन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ। त्यस्तै गरी यो जुन मेघगर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला आउँछ झिल्का जस्तो आउँछ, त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ। त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघगर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का जस्तो आउँछ त्यो चाहिँ भित्र आउन नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ। भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ। र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिसानको अवस्था हेरेर मात्रै लगाउनुहोस्। धेरै चिसान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ। र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशुवस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ। त्यो भएर यहाँहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनु भन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
3: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ?
2: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ। पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यौँ र अलि ढिला जान्थ्यो, अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याहसम्म पठाउने गर्न थालेका छौँ।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफूल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ। सामान्य रूपमा चाहिँ जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्। हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
2: हजुर, अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
3: त्यो भनेको फलफूलमा भए पनि खाद्यान्नमा भए पनि पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
2: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो। पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो। अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ, दाना पनि राम्रोसँग बनिसकेको छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बीचबीचमा कुलेसो काढेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो। भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ। अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा होइन, अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हाँगाहरू जान नदिने, अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ यो ट्रेनिङ प्रुनिङ गर्ने भन्छौँ हामीले, काँटछाँट गर्ने, त्यो त्यो गर्नु पर्यो र सम्भव भएसम्म यहाँहरूले प्री मनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्री मनसुनको समयमा हावाहुरी चल्छ, मेघगर्जन चट्याङ हुन्छ, असिना पर्छ, तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन। त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you.
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: भर्ना सम्बन्धी सूचना
8: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
6: भर्ना कार्यक्रमहरू आवेदन
1: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसुनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यावहारिक हुन्छ, अनि उहाँहरूले थप के गर्न सक्नुहुन्छ?
2: यहाँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यस्तो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिएको थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठूलो र सानो, क्षेत्रफलमा ठूलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ. जस्तो ठूलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ. अब थोरै क्षेत्रफलमा लगाइएको छ त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ. हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ. यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन. तर यहाँहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अपनाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ.
3: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसानमाझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दा.
2: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ. सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन. र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्नेछ. अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ. र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज 18 पेज 20 पेजको बुलेटिन जारी गर्छौं. अनि कति किसानहरूलाई त निश्चित बाली नालीको मात्रै जानकारी भए पुग्छ, अनि उहाँहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकति झन्झटिलो हुने. अनि हामीले चाहिँ प्राय मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ. अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन. अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ. हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस् यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ. कतिपय ठाउँमा यो टप ड्रेस गर्ने युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेको छ. अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिन अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्न परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेको छ होइन. अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परेको छ, गर्दा त यतिकै पनि लेन्थ लामो हुने भयो. तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो पालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीँको समस्यालाई उहाँहरूले अलिकति जोड दिएर पनि भन्न सक्नुहुन्छ. यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ. यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यावहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन. त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराईभरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै संख्यामा तीन नभने पनि तीन चारवटा बुलेटिन हामीले तयार गर्यौँ भने त पुरै तराई कभर हुन्छ. यस हिसाबले मध्य पहाड उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ.
3: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न सकिन्छ.
2: हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो वाट्सएप ग्रुप पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ. र अब गएको भन्दा पनि हामीलाई महत्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो वाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्न मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ। किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नि जस्तो सुकै किसानहरूसँग पनि, त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौं।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्रिमनसुन जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गर्यौं। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहत पो थियो कि यो छुटेको विषय?
2: हजुर, अवश्य पनि जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाड़ी भेगहरूमा जुन लेकाली फलफूल भन्छौँ हामीले, स्याउ ओखर होइन यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिस्यान पस्ने र पछि बीचमा खडेरी नै त नभनौँ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिस्यान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा उच्च पहाड़ी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफूल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला, काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिरहेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकति चनाखो हुनुपर्छ।
3: हो, तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
2: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यहाँ हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया मल छ भने टप ड्रेस भन्छौँ हामीले, त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद जुन युरिया मल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले मल त छर्छौँ यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर मल छरिदिइहाल्छौँ, तर त्यसको 24 घण्टासम्ममा यदि ठूलो पानी पर्यो र त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्न भ्याएको हुँदैन र त्यो त्यो चाहिँ खेर जान्छ, नाइट्रोजन खेर जान्छ। त्यही भएर यहाँले चाहिँ आगामी 24 घण्टासम्ममा कत्रो पानी पर्नेवाला छ, यहाँले मल छर्नुभयो हल्का खालको मात्र पानी पर्यो यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन, नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखादको व्यवस्था गर्नु पर्यो। त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो त्यो कुरा पनि यहाँहरूले ख्याल गर्नु पर्यो कि विषादी हालेपछि पानी पर्यो भने चाहिँ त्यो बगाएर लैजान्छ, त्यो प्रभावकारी हुँदैन। त्यही भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ। र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ, अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ। र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ, केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला, त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन, निकासको व्यवस्था गर्नु पर्यो। प्रायः गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफूल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुहिने रोगहरू लाग्ने, बोट कमजोर हुने, जराको विकास नहुने, हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी छर्कँदाखेरि पानी पर्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ। यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ।
3: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल, खास गरी उहाँ नार्कको कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मातहतका निकायहरूले पनि फाइदा लाभ लिन सक्नुहुन्छ। यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौं। मौसम अनि बाली विशेष त्यसै गरी फलफूल यो सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ त?
2: हजुर, यो एकदमै महत्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन। कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ, वर्षा कति हुन्छ, त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ, तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ, त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ। र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसममा रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो। प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाखो हुनुपर्ने हुन्छ। यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी, मौसम, त्यसमा लगाइने बाली र बालीको पनि जात, कुन जात लगाइन्छ, यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ, के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ, त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ, उत्पादकत्व भनौँ होइन, यी कुराहरू चाहिँ यो एकदमै एकअर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ, बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनु भएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ, मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ, फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन।
3: हो, मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो, लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला, झोरी खोज्नुपर्ने वा पर्खिनुपर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन्। खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ, मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो। अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा, अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला?
2: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग, उहाँहरूले शुक्रबार मध्याहमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ। अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकता कमै हुन्छ कि भन्ने छ र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकता बढी हुन्छ, त्यस्तो चाहिँ देखिराखेका छ। अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नुहोला, सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन गेस गरेको छु होइन। अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै परेर अब बर्खामा कम पर्ने, त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन। यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ। तर अब कहिलेकाहीँ फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुनसक्छ, किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि चार महिनाको अवस्था हो। अब हामीलाई सरदर भन्दा कम पानी परे पनि बालीलाई चाहिने चाहिने अवस्थामा पानी पर्थ्यो. जस्तो हामीले मुख्य गरी अहिले धान लगाउँछौँ, अब धानको चाहिँ ब्याड राख्ने समयमा राम्रोसँग पानी परेको छ, धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ, अनि त्यसमा चाहिँ गाँझ हाल्ने अवस्थामा राम्रो पुग्ने गरी, राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो, अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो र भित्र्याउने बेलामा चाहिँ झरी पर्दैन, राम्रोसँग भित्र्याउन पाइयो भने अरू त्यो बीचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ. त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने ओहो सरदरभन्दा कम पानी पर्छ भनेको छ भने चाहिँ देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि, या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि, त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन. त्यही भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ. किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलि धेरै नै कम छ, नत्र भने 1400-1600 मिलिमिटर पानी पर्छ भन्छौँ. त्यो सबै पानी धान बालीको लागि आवश्यक हुँदैन. जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ, या त्यो बीचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन. त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ. तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो, अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
3: हो, तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला. जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर, हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला पनि किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला. खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ, के तयारी गर्ने त उसो भए किसानहरूले, तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो.
2: अब यस्तो छ, अब हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ. भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन, पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ. त्यसले गर्दा स्वाभाविक हो, उहाँहरूको चासो हुनु स्वाभाविक हो र हामी सजग हुनु पनि स्वाभाविक हो. हामी सजग हुनै पर्छ, किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ. तर अहिले नै यो 4 महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन. र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 200-500 मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ. त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने. तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बीचमा 2-4 दिन चाहिँ फेरि झरी नै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउन पनि सक्छ. त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिंचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ. यो भनेको चाहिँ यहाँहरूले जस्तोसुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्.
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो. विगतमा चाहिँ मधेसको संकट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो. यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
2: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ, अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ। र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको, र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको, र चैते धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको, र
3: भनेको जमिन मुनिबाट धेरै पानी
2: निकालिएको जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको, र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको, र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको, र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबल लिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुनसक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने नहरको कुलोको व्यवस्थाहरू गर्ने समयमा नै त्यसको सरसफाई गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने, सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने, भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ संकलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
3: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
2: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ, तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाई गर्ने बेला हुन्छ त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तीन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनु पर्ने किसानहरूले चाहिँ अझै पर्खिराखेको अवस्था छ, त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
3: हामी कुराकानीको अन्तिममा छौं। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तीन हप्तादेखि निरन्तर जस्तो छ, देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन्, र खास गरी जलवायु अनुकूलनको विषय चाहिँ पछिल्लो पटक प्राथमिकताको चाहिँ विषय बनेको छ। नार्क सँगसँगै विभिन्न निकायहरू जो खेती किसानीसँग चाहिँ जोडिएका छन् र किसानले पनि ध्यान दिनुपर्ने चाहिँ यो पाटो छ भनेपछि कति महत्वपूर्ण पाटो हो र अबका दिनमा गर्नु चाहिँ पर्छ कि?
2: अवश्य नै अबका दिनहरूमा कुनै वर्षको मनसुनमा या हिउँदको समयमा पानी कम पर्ला या बढी पर्ला त्यो त्यो एउटा पाटो भयो. सँगसँगै हामीले यो जलवायु मैत्री कृषि प्रविधिहरू जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ जोड दिन पर्छ नै, किनकि आगामी वर्षहरूमा पनि जुन विगतको तथ्याङ्कको आधारमा गरिएको प्रक्षेपणहरू छन् तिनले चाहिँ त्यति ढुक्क हुने अथवा हरेक साल चाहिँ हामीले सोचे जस्तै अनुकूल हुँदै जाने भन्ने अवश्य पनि हुँदैन र देखिँदैन पनि. त्यसले गर्दा चाहिँ यो जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ नार्कले पनि धेरै अनुसन्धान धेरै पहिलादेखि नै गर्दै आइरहेको छ र त्यो चाहिँ निरन्तरता पनि दिइरहेको छ र सँगै हामीले यो कृषकहरूलाई चाहिँ यस्ता प्रविधिहरूमा जोड दिनुहोस् यस्ता प्रविधिहरू गर्नुपर्छ भनेर हामी कतिपय ठाउँमा किसानहरूसँगै यो डेमोन्स्ट्रेसनको रूपमा अनि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सँगै किसान र यो रिसर्चर चाहिँ सँगै बसेर दुई चार सिजन नै हामीले जलवायु अनुकूलन प्रविधिहरू गरेर उहाँहरूलाई चाहिँ त्यसको हिसाब किताब लेखाजोखा गर्न लगाएर ल अब तपाईँलाई चाहिँ कस्तो लाग्यो भन्दा यो त एकदम प्रभावकारी रहेछ गर्नुपर्ने यही रहेछ भन्ने लेभलसम्म उहाँहरूलाई एक खालको चाहिँ निश्चिन्त बनाएपछि अनि पुनः हामी फेरि अरू ठाउँहरूमा चाहिँ त्यसरी जाने गरेका छौँ भने सँगसँगै हाम्रो यो कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका विभिन्न निकायहरू र त्यसमा चाहिँ कार्यरत प्राविधिक साथीहरू जो स्थानीय तहमा नै काम गर्नुहुन्छ उहाँहरूले पनि त्यतिकै जोड दिइराख्नु भएको छ. कति पालिकाहरूले त यसमा अनुदानको व्यवस्था पनि गर्नुभएको छ र यो चाहिँ सामूहिक प्रयासमा र किसानहरूले पनि त्यतिकै चासोका साथ चाहिँ यस्तो यो प्रविधिहरूमा चाहिँ ध्यान दिनुभयो भने अवश्य पनि आगामी दिनहरूमा अब हामीले यो जुन नकारात्मक प्रभावलाई शून्यमै झार्न त सकिन्न, कुनै ठाउँमा झर्ला पनि, तर अबको बाटो चाहिँ त्यही हो. अब हामी जलवायु अनुकूलन प्रविधिहरूमा जलवायु मैत्री कृषि प्रविधिहरूमा नै अनुसन्धानमा पनि जोड दिने, प्रविधिहरूको पनि विकास गर्ने र विकास भएका प्रविधिहरूलाई किसानहरूसम्म पुर्याउने र किसानहरूले पनि ती प्रविधिहरू अवलम्बन गर्ने गर्दा चाहिँ आगामी दिनहरूमा यसको क्षति न्यूनीकरण गर्न सकिन्छ र अनुकूलित प्रविधिहरू अपनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र जसले गर्दाखेरि चाहिँ हाम्रो खाद्य सुरक्षामा पनि टेवा पुग्छ.
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु. नमस्कार.
6: भर्ना सम्बन्धी सूचना
8: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ.
6: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ. रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ.
8: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्. प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ. प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ.
6: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्. कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्. थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रमसम्म 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा कमी आएको बताउनुभयो। अहिले डिजल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलो लिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाई छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घर पोझाङ गाउँपालिका जोमसुमको नेपाली सेनाको इन्द्रबक्सी गणको आयोजनामा हिजोदेखि खोज तथा
1: घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्सगणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चारजना टोलीसहित इन्द्रबक्सगण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डै 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्सगणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुम्बलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्षण क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्ति बीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिज भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्ड्य, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रशीद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
1: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
0: सम्पर्क मोबाइल नम्बर 9585151960, 9841120148 र 9860196474।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: SE fuck you. अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड. रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म. दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
1: अझै रमाइलो रु 50 वा सोभन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.
4: सबैको मन सुने
3: रेडियो भेरी एफएम.

0: यही बैशाख 26 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
1: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
3: ओहो रामु दाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SCRC अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली SCRC अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
3: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 9585151960, 9841820148 र 9860976474।

0: फल फूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0385212333 मोबाइल 98585062 र 98681049494।

0: यही बैशाख 26 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862929133 र 9855556।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: भर्ना खुल्यो।
5: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
5: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 9858051960, 9841820148 र 9860176474।
6: एसई सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकम ले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
7: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
8: नेपाल टेलिकम राष्ट्रको संचार
9: सबैको मन छुने
8: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: extreme energy drink.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेको छस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48
4: सबैको मन सुने रेडियो भेरी एफएम।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउन खोज्दैछ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन ढोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: ल टिपिराख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
1: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
5: यदि कसैले कुनै बाल बालिकाको अभिभावक टोली पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौं।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम

0: सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त बनाऊ, आफ्नो काम कानूनी प्रक्रिया र नियमानुसार गरौं, उपहार दिने र लिने नगरौं, सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्य नगरौं, सेवा दिन कुनै ढिलासुस्ती नगरौं, घुस लिने र दिने दुवै अपराधी हुन्, सदाचारीलाई सम्मान र पुरस्कृत गरौं, भ्रष्टाचारीलाई कारवाही गरौं, भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाऊ, अनियमितता भएको देखेमा तुरन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोल फ्री नम्बर 107 वा सम्बन्धित निकायमा सम्पर्क गरौं, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाऊ, सार्वजनिक सेवालाई पारदर्शी र जवाबदेही बनाऊ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत। प्राण जाँच शिविर हुने सम्बन्धी सूचना।
0: यही वैशाख 26 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
3: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिए, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान एघार बजे भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा एनिसा बीको प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतकै फैसला सदर गर्यो। निर्दोषलाई पनि फसाउने काम भएको प्रतिवादी पक्षको गुनासो। जबरजस्ती करणीको आरोपमा जुम्लाको पातरासी गाउँपालिका पाँचका वडाध्यक्ष पक्राउ, थप अनुसन्धान हुँदै। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली र गुजरात भिड्ने, लखनऊले बेंगलोरलाई हरायो। इनिसा बीको मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। प्रतिवादीहरूले सुर्खेत जिल्ला अदालतको आदेश बदरको माग गर्दै पेश गरेको निवेदनमा उच्च अदालतले फैसला जिल्लाको लागि सदर गर्ने निर्णय गरेको सूचना अधिकारी प्रेम प्रकाश थापाले बताउनु भएको छ। निवेदन दिएका प्रतिवादी पक्षले भने निर्दोषलाई पनि फसाउन खोजिएको गुनासो गरेका छन्। उनीहरूले साथीको आग्रहमा उद्धार गर्न पुगेका नाबालकहरूलाई नै दोषी ठहर गर्नु न्यायसंगत नभएको तर्क पनि गरेका छन्। उसकै जिल्ला अदालतले घटनामा संलग्न रहेको भन्दै मुख्य आरोपी सहित चारैजना नाबालकलाई पूर्वोच्चका लागि सुधार गृह पठाउने फैसला गरेको थियो। जिल्ला अदालतको आदेशको चित्त नबुझेको भन्दै प्रतिवादीहरू उच्च अदालत पुगेका थिए। बस चलिरहँदा इनिसाका आफन्तले उच्च अदालत अगाडि नारा जुलुस समेत गरेका थिए। गत फागुन 23 गते ब्रेनर 4 को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएका इनिसाको यही दिन मृत्यु भएको थियो। इनिसाको परिवार र आफन्तजनले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन्। जुम्लाको पातरासी गाउँपालिका पाँचका वडाध्यक्ष दत्तबहादुर बुढालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रविन बाबु रेग्मीले बुढालाई पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताउनु भएको छ। घटनाको थप अनुसन्धानका लागि अदालतबाट 5 दिनको म्याद थप गरिएको उहाँको भनाइ छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ। दिल्लीमा बेलुका पाउने 8 बजे हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित अनिवार्य रहेको छ। दिल्ली 10 खेलमा 8 अंकसहित 7 स्थानमा रहेको छ भने एक खेल कम खेलेको कोलकाता 7 अंकसहित 8 स्थानमा रहेको छ भने दिल्ली 8 अंकसहित 7 स्थानमा रहेको छ। गैराती भएको खेलमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदै जित दर्ता गर्दा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने योजना सफल हुन सकेन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रनको फ्राकिलो स्कोर बनाएको हो। लखनऊको जितमा मिचेल मासले 56 बलमा 111 रनको शानदार शतकीय पारी खेल्नुभयो भने कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको आक्रमक पारी खेल्नुभयो। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तेस्रो स्थानमा यथावत छ भने लखनऊ समान खेलमा 6 अंकसहित तालिकाको पुछारमा रहेको छ। यद्यपि जितपछि लखनऊले पनि प्लेअफको गणितीय सम्भावना भने जीवितै राखेको छ। हस्तरीलाई बिहान 11 बजेको फेरी हाइलाइट सक्यौं। दिउँसो 4 बजेको फेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु। कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान यूएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकार

0: Honda SP 125. Best ride, lowest maintenance cost, best exchange value, best mileage, powerful performance. Matra Ru 2,78,900 ma.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858564555।
3: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशकै सर्व उत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083/84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
1: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
4: सम्पर्क मोबाइल नम्बर 9585151960, 9841120148 र 9860196474।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Bonia Extreme Energy Drink.
1: सूचना यही वैशाख 26 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक जीवहरूलाई अनुरोध गर्दछौ।
1: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नु हुन सबैमा अनुरोध गर्दछौ।
4: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
4: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
9: रेडियो भेरी एफएम।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछ त
2: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट
2: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो
3: लटिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
5: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
4: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
5: र के खास छ त इलाइट सिएमा
4: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
5: ओहो अनि लोकेसन
4: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड फिस ढिला नगर्नुहोस्
5: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
6: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
4: किन आँखा मिचेको मिचेको गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाए सिक्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 12 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिजन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन, दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 $25 अर्ब को व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजश्री जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसार पोसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्रचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीय वासी समेतको रोहभरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसार पसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाहुरी, चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
14: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
13: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
14: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
13: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
14: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
13: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला माटो बालुवा थुपारेर राखौं।
14: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान नदी तथा खनिज जन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्था मध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अबुक भएका कागजात अध्ययन गर्ने काम गरिरहेको छ। सुनको भाव आज 600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन

2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि तीन समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएलका टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सकियाले टोलीहरूलाई साथ विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिज जन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन, दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। वर्षेसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै 2 हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण, दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590

0038 मोबाइल 9858720935 9682 29133 र 9855556 छ।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: मानव बेचबिखन अपराध हो मानिसलाई झुक्याएर बन्दक बनाउने वा दास बनाउने मानिसलाई खरिद बिक्री गर्ने र जबरजस्ती काममा लगाउने कुनै प्रकारको फाइदा लिए वा नलिए वेश्यावृत्तिमा लगाउने प्रचलित कानून विपरीत मानव अंग झिक्ने वा व्यापारिक प्रयोजनमा खरिद बिक्री गर्ने वेश्यागमन गर्ने वा गराउने जस्ता कार्य मानव बेचबिखन मानिने कार्य हुन् यस्ता कार्य गर्ने गराउने व्यक्तिलाई कानून बमोजिम कारवाही हुन्छ त्यस्तो कार्य कहीँ कतै भए गरेको जानकारी भए नजिकैको प्रहरीमा खबर गरौं
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत
3: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
4: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
3: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
4: हो र के खास छ त इलाइट सिएमा
3: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
4: ओहो अनि लोकेसन
3: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-8465 लिमिटेड फिस ढिला नगर्नुहोस्
4: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

0: यही बैशाख 26 गते शनिबार का दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा वात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, वात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: भर्ना खुल्यो।
4: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरण वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
4: सम्पर्क सुर्खेत मोडेल एकेडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
7: सम्पर्क मोबाइल नम्बर 9858051960, 9841820148 र 9860916674।
8: एसई सक्यो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
11: सबैको मन सुने
10: रेडियो भेरी एफएम

जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि भने कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Extreme Energy Drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि रह नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848395076
7: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिबारका दिन सुफत पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585696।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दछ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0383522360।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
10: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
11: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
12: रेडियो भेरी एफएम 98.6 र 102.7
13: मेगाहर्ट्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: ल टिपी राख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: रेडियो भेरी एफएम

0: अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ। सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0385212333 मोबाइल 98585060 र 98681039994।
3: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ
4: यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले
3: सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
5: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
1: यदि कसैले कुनै बाल बालिकाको अभिभावकको टोली पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
5: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
1: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ।
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: दादुरा,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 0185381150 0185351।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना।
5: यही वैशाख 26 गते शनिबारका दिन
9: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
9: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिला चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383411045 र मोबाइल नम्बर 98550170645 र 98481313।
1: बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिउँ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिउँ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौं। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौं। शहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौं। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौं। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क, नवीकरण शुल्क, बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौं। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
10: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
2: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
1: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
2: हो र के खास छ त इलाइट सिएमा
1: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
2: ओहो अनि लोकेसन
1: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-8465 लिमिटेड सिट ढिला नगर्नुहोस्
2: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
3: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-4555
5: ए दाई पक्नुहोस् के गर्नु भएको
6: देख्नु भएन औषधि हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
6: हजुर
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
5: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: संगे
1: नेपाल पेटीवार में आवधिक लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पेटीवार में सहजिल से भुगतानी पाए नेपाल पेटीवार नेपाल के अपने क्यूआर
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको रोटेबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

song goes out to you. Yo Patra, Yo Patra.

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.nip

0: fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवनी विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशले यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576
6: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुरकस्यो हौ दाजु मैले।
2: अब इन्डिया नै जाने सुरकस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: सबैको मन सुने रेडियो भेरी एफएम।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भएर?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईलाई पोली हाउस स्प्रिङ कलर स्प्रे पम्प टिम्बो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: सूचना यही वैशाख 26 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693
5: एसई सकियो अब रमाइलो सुरु भयो
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
5: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 98480444.

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
3: Extreme energy drink. Time check. Ahile thik 3 baje ko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 वटा निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 देखि असोज 14 सम्मको 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल डोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा

0: अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधि विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्म

0: को छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तल पटी। सम्पर्क मोबाइल नम्बर 97454393975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
6: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
7: खुसीको खबर
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
7: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
8: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
7: भर्ना खुल्यो
5: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
5: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
7: सम्पर्क मोबाइल नम्बर 98585-51960 98481-20148 र 98601-76-74।
9: खै जन्म दर्ता दिनुहोस् त। जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रेडियो भेरी एफएम

0: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0383521233 मोबाइल 9858505062 र 9861099494।
3: वैदेशिक रोजगारमा जानेले घरमा छोड्नु पर्ने कागजातहरू राहदानी र नागरिकताको प्रतिलिपि वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि निरोगीताको प्रमाण पत्रको प्रतिलिपि अभिमुखीकरण तालिम लिएको प्रमाण पत्रको प्रतिलिपि म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि बीमा गराएको कागजातको प्रतिलिपि कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाण पत्रको प्रतिलिपि विदेशमा काम गर्ने कम्पनीको नाम ठेगाना सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
4: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: सूचना यही वैशाख 26 गते शनिबारका दिन
7: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: बिनाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: रेडियो भेरी एफएम 98.6 MHz
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हिमालय रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रे, वैकल्पिक व्यवस्था गरेर मात्र आफूहरूलाई हटाउन माग। सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो, अरू दुईजना घाइते। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्ने, लखनऊले बेंगलुरूलाई हरायो। सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले आन्दोलन थालेका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना नै आफूलाई हटाउन लागि भन्दै मंगलगढ़ी चौकबाट र्याली सहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकै ठाउँमा बसाल्न र नभए विकल्प दिएर उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। उचित व्यवस्थापन भएमा आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै बल जबरजस्ती उठाउन खोजिए प्रतिरोध गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतको वृन्द नगरपालिका सहित विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्। तोकिएको समयभित्र यस्ता संरचना नहटाइए पालिकाले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने भनिएको छ। सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको धारमा गाउँपालिका दुई भूसखोलास्थित भित्री सड़क खण्डमा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिउँसो 1:30 बजे फारूला चौरबाट भूसखोलातर्फ हिँडेको रा एक त 44-95 नम्बरको ट्रयाक्टर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्रयाक्टर चालक धारमा गाउँपालिका दुईका ग्वाजो कामीका 17 वर्षीय छोरा प्रताप विकको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका विकलाई तत्काल उपचारका लागि थुम्केसल्ली स्वास्थ्य चौकीमा लगे पनि स्वास्थ्य कर्मीले मृत घोषणा गरेका हुन्। दुर्घटनामा 17 वर्षीय टेकबहादुर विक र 22 वर्षीय विशाल विक घाइते हुनुभएको छ। उहाँहरूको उपचार चलिरहेको छ। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दारमा सल्यानबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउदको कमाण्डमा 3 जनाको टोली घटनास्थल पुगेको हो। मुगुमा अनुमति बिना यार्सा गुम्बा संकलन गर्न पुगेका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख रविराज थपलियाले बताउनु भएको छ। मुगु कारमारोङ गाउँपालिकाले यार्सा संकलन सम्बन्धी सूचना प्रकाशित नै गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै जाँदा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका 2 दर्जन बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुपयोगी जड़ीबुटी यार्सा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैले, कालीकोट, अछाम सहित देशका विभिन्न ठाउँ र भारतबाट समेत संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल दिल्लीमा बेलुका 7:45 बजे शुरू हुनेछ। प्लेअफको सम्भावना कायमै राख्न दुवै टोलीलाई जित अनिवार्य छ। दिल्ली 10 खेलमा 8 अंकसहित 7 स्थानमा छ भने 1 खेल कम खेलेको कोलकाता 7 अंकसहित 8 स्थानमा रहेको छ। हवस् तरीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यही वैशाख 26 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र? युरोपका एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।

0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: खुशीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
6: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
0: कान जाँच शिविर हुने सम्बन्धी सूचना
2: यही वैशाख 26 गते शनिबारका दिन
1: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा, बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिना बारेमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
9: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिवार का दिन सुफर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ।
3: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
4: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
4: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एसटीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान सार्वानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania? Extreme energy drink.
1: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिन यसै बाइजना भयो
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाकुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
6: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: रेडियो भेरी एफएम

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: मिल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले लाग्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: हिमाल पहाड त्राई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो बाथरूममा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रे, वैकल्पिक व्यवस्था गरेर मात्र आफूहरूलाई हटाउन माग। कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्षको मनसूनमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ़ने अनुमान। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्दै लखनऊले बेंगलुरूलाई हरायो। सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना नै आफूहरूलाई हटाउन लागि भन्दै मंगलगढ़ी चोकबाट र्याली सहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकै ठाउँमा बसाल्न र नभए उचित विकल्प दिएर आफूहरूको व्यवस्थापन गर्न माग गरेका छन्। उचित व्यवस्थापन भएमा आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनीहरूले बल जफ्ती रूपमा हटाउन खोजे कड़ा प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतका वीरनगर सहित विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टढा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरिसकेका छन्। सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको धर्मा गाउँपालिका दुई भूसखोला स्थित भित्री सड़क खण्डमा ट्राक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिउँसो एक बजे फारूल चोरबाट भूसखोलातर्फ हिँडेको रा एक T44-95 नम्बरको ट्राक्टर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा धारमा गाउँपालिका दुईका 17 वर्षीय प्रदीप विकको ज्यान गएको छ भने अरू दुईजना घाइते भएका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल दिल्लीमा बेलुकी 7:45 शुरू हुनेछ। प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई खेल जित अनिवार्य रहेको छ। दिल्ली 10 खेलमा 8 अङ्क सहित 7 औं स्थानमा छ भने एक खेल कम खेलेको कोलकाता 7-8 औं स्थानमा रहेको छ। कोलकाताले 7 अङ्क जोडेको छ। यसै बीच नेपाल एले अमेरिकासँग अभ्यास खेल खेलिरहेको छ। 263 रनको लक्ष्य पछाएको नेपाल जित नजिक पुगेको छ। यसअघि माथिल्लो मूलपानी मैदानमा नेपाललाई अमेरिकाले 263 रनको लक्ष्य दिएको हो। स्मिथ पटेलको शतकीय पारीमा 50 ओभरमा 8 विकेट गुमाएर अमेरिकाले 262 रन बनाएको हो। पटेलले 108 बलमा 116 रन जोडेर आउट हुनुभयो भने नेपाल एकका लागि पवन सराफले 2 तथा विपिन खत्री, साहब आलम, बशीर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले 1-1 विकेट लिनुभयो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा नेपालले आईसीसी विश्व क्रिकेट लीगमा माथिल्लो स्थानमा रहेको स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न अमेरिका र स्कटल्याण्ड नेपाल आएका हुन्। हवस् तालीलाई साँझ 5 बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: भर्ना सम्बन्धी सूचना।
7: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
6: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
7: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
6: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
7: सूचना।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक,
6: घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार।

0: स्क्यास्टिक वायुगोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858556455।
2: भर्ना खुल्यो।
0: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा संचालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
0: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 9858551960, 9481820148 र 9860176774।
3: रोगले पनि मर्न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया।
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848549576।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साथा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820-2993-48 9820-2993-48।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9740-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम।

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9855506696।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 0385211648 र 520702।
6: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
5: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौ। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौ, नगराऊ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
6: खुशीको खबर:
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू: आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
8: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
9: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
10: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
8: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0385223060।
11: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: डिपू लेक, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिश, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौं।
0: पानी जहाजमा फैलिएको हान्ता भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
1: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेशन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाई छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
1: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनैतिक दलको सदस्य नरहेका प्रागिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको, सो घोषणा पत्र र अहिले कुनै राजनैतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो। कुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्व

0: कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क

0: कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास चापागाईले कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: विशेष गरेर नार्कले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषि बालीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नस्ल विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
2: यसका उपलब्धिहरू चाहिँ के के छन्?
1: उत्पादकत्वमा लगभग डोबर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
2: नार्को अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायोरिटी हिसाबबाट अब जस्तै नयाँ नयाँ बालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भत्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको आर्थिक वर्ष सञ्चालन गर्छौ।
2: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
4: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
5: यही वैशाख 26 गते शनिबारका दिन
6: सम्राज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
6: थप जानकारीका लागि सम्राइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड दिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
6: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
5: सम्पर्क मोबाइल नम्बर 98-585-51-960 98-481-20-148 र 98-60-91-76-74।
7: सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स जलविद्युत निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबढ़ भएन। आज निप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता सेयर 3.28 अर्ब रूपियाँमा किनबेच भएको छ।
7: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगु यार्सापाटनमा सुरक्षा बढ़ाइएको छ।
7: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी ओन्डीएसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार पाँचजनामा संक्रमण पुष्टि भएको छ। थप तीनजनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मित पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले एन्टवर्क इन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने भएका हुन्। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
7: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
7: नार्कद्वारा अहिलेसम्म 170 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
7: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Extreme energy drink.
1: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो छुट रहे

0: सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए वैकल्पिक व्यवस्था गरेर मात्र आफूलाई हटाउन माग।
1: वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 औं स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रभावमा उपलब्धि भएको दावी।
0: कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्षको मनसूनमा सागरभन्दा कम पानी पार्ने पूर्वानुमान, गर्मी भने बढ्ने सम्भावना।
1: र नेपालले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली र क्यापिटल्स गुजरात टाइटन्स भिड्दै। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना नै आफूहरूलाई हटाउन लागेको भन्दै मंगलगढ़ी चोकबाट र्याली सहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकै ठाउँमा बसाल्न र नभए विकल्प दिएर उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। उचित व्यवस्थापन भएमा आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनीहरूले बल जफती रूपमा हटाउन खोजिए प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतको वीरनगर नगरपालिका विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाएका घरटोहरा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्। तोकेको समयभित्र यस्ता संरचना नहटाए पालिकाले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिहरूले बेहोर्नु पर्ने भनिएको छ।
1: वीरेन्द्रनगर नगरपालिकाको 50 औं स्थापना दिवसका दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। 2033 सालमा स्थापना भएको वीरेन्द्रनगरले आधा शताब्दीमा नगरभित्र थुप्रै विकासका निर्माण तथा सार्वजनिक सेवा तथा सुशासन सम्बन्धी काम गरेको दावी गरेको छ। नगरपालिकाले पछिल्लो 4 वर्षमा पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, शिक्षा तथा आर्थिक व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। पूर्वाधार र शहरी विकासमा तीव्रता नगरपालिकाले सड़क दुर्घटना न्यूनीकरण र सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान गरेको छ भने सड़क बत्ती विस्तार गरी रात्रिकालीन आवाजावातलाई सुरक्षित बनाएको छ। पैदल यात्रुले सहजताका लागि फ्लाइओभर निर्माण कार्य अघि बढ़ाएको छ। शहरको सौन्दर्यीकरण तथा व्यवस्थित विकासका लागि विभिन्न स्थानमा पार्क, खेल मैदान र सार्वजनिक स्थलहरूको निर्माण गरिएको छ। मिलन पार्क, जिम पार्क तथा धार्मिक पार्कहरूको निर्माण भइरहेको छ भने बस पार्क विस्तार, पार्किङ व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणमा विशेष ध्यान दिइएको छ। घण्टाघर क्षेत्रको विकास, बुलबुले तालको संरक्षण तथा सौन्दर्यीकरण साथै व्यवस्थित पार्किङ निर्माणका कामहरू पनि अगाडि बढ़ाइएको छ। नगरपालिकाले 25 किलोमिटर सड़क कालोपत्रे, 61 किलोमिटर स्तरोन्नति, पक्की नाला, 60 किलोमिटर निर्माण गरेको जनाएको छ।
0: यस्तै सार्वजनिक सेवा र सुशासनमा सुधार गर्दै नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग बढ़ाउँदै सेवाग्राहीलाई सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। उहाँले कार्यालयहरूमा इन्टरनेट पहुँच विस्तार, विद्युतीय हाजिरी प्रणाली, सीसीटीभी जडान तथा नागरिक बडापत्र कार्यान्वयन गरिएको बताउनुभयो। योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन प्रणालीलाई सुदृढ़ बनाइएको छ। यस्तै सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निशुल्क सेनिटरी प्याड वितरण तथा निशुल्क पाठ्य पुस्तक तथा दिवा खाजा संचालन गरिएको छ। कर्मचारीको क्षमता अभिवृद्धिमा जोड़ दिएको पनि जनाइएको छ। नगरपालिकाले सड़क कालोपथे, नाला निर्माण, विद्यालय तथा स्वास्थ्य संस्था निर्माण, पार्क तथा सामुदायिक भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको नगर प्रमुख ढकालले बताउनुभयो। कार्यक्रममा कर्णालीका मुख्यमन्त्री एमएल कणेलले वीरेन्द्रनगर नगरपालिकाले छोटो अवधिमै हासिल गरेको सुशासन र विकास उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तहले यस्तै योजनाबद्ध र पारदर्शी ढंगले काम गरेमा समग्र कर्णाली प्रदेशको विकासले गति लिने उल्लेख गर्नुभएको छ। फरक प्रसंगमा मुख्यमन्त्री कणेलले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान तत्कालै हुने प्रकृतिको नभएको उल्लेख गर्दै दीर्घकालीन र व्यावहारिक समाधान खोज्नुपर्ने भनाइ राख्नु भएको छ। उहाँले निर्वाचनपछि बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी जग्गा संघर्ष र अभियान अघि बढ़ाइरहेका बेला मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ।
1: यसैबीच नगरपालिकाको 50 औं स्थापना दिवसको अवसरमा रेडियो भेरीकर्मी मधुबन विशी सहित 7 जना पत्रकारहरूलाई सम्मान गरेको छ। नगरपालिकाले पत्रकार प्रकाश अधिकारी, रमा केसी, यज्ञ खत्री, ओम बहादुर शाही, विवश कुमार सेजवाल, रजनी योगीलाई पुरस्कृत गरेको हो। पत्रकारिता माध्यमबाट संचार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले नगद र कदर पत्रले सम्मान गर्नु भएको हो।
0: सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। धारमा गाउँपालिका दुई बहुस खोला स्थित भित्री सड़क खण्डमा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ। दिउँसो 1:30 बजे फारूला चौरबाट भूमखोला भूसखोलातर्फ हिँडेको र एक त 44.95 नम्बरको ट्रयाक्टर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्रयाक्टर चालक दारमा गाउँपालिका दुईका 17 वर्षीय प्रदीप विकपको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका जीकालाई तत्काल उपचारका लागि भूमके सल्ली स्वास्थ्य चौकीमा लगिए पनि स्वास्थ्य कर्मीले बचाउन सकेनन्। दुर्घटनामा 17 वर्षीय टेकबहादुर विक र 22 वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ। यसै टेकबहादुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उहाँको त्यस्तै विशाललाई थप उपचारका लागि नेपालगंज लगिएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
0: सूचना यही वैशाख 26 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
1: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
0: यही वैशाख 26 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि समराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, दिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मान सुने
9: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए, वैकल्पिक व्यवस्था गरेर मात्रै आफूहरूलाई हटाउन माग। वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र पुनस्थापन केन्द्र सुर्खेतले कर्णालीका विभिन्न स्थानीय तहमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन गरेको छ। शिविरमा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य पुनस्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम गरिरहेको केन्द्रले जनाएको छ। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन गरेको शिविर कर्णालीका 5 जिल्लामा सञ्चालन भइरहेको छ। आज दैलेखको डुंगेश्वर गाउँपालिकामा शारीरिक अपाङ्गता भएका तथा कान सम्बन्धी समस्या भएकालाई निशुल्क स्वास्थ्य परीक्षण, उपचार, पुनस्थापन तथा सहायक सामग्री वितरण गरेको छ। शिविरमा 176 जनाले सेवा लिएका छन् भने तीमध्ये 6 जनाको अपरेशन गर्नुपर्ने भएको अपाङ्ग पुनस्थापन केन्द्र कर्णालीका प्रमुख हेमराज केसीले बताउनु भएको छ। उहाँले 74 जना बालबालिकाले शिविरबाट सेवा लिएका छन् भने 27 जनाको कान जाँच गरिएको बताउनु भएको छ। यस्तै 33 जनालाई सहायक सामग्री हस्तान्तरण गरेको भन्दै नौमूल्यमा भएको शिविरमा 74 जनाले सेवा लिएको बताउनुभयो। यीमध्ये 9 जनाको अपरेशन गर्नुपर्ने भएको छ भने 51 जना बाल बालिकाले सेवा लिएको उहाँको भनाइरहेको छ। परिसरमा जन्मजात खुट्टा विकृति पोलियोमा का कारण हात वा खुट्टा चल्न नसक्ने समस्या जोर्नीमा घुँडामा विकृति हातको छोटाई वा टेढोपन मेरुदण्ड र मांसपेशी असामान्यता हिँड्न समस्या भएका बालबालिकालाई समेटिएको थियो। शिविरमा मनोसामाजिक परामर्श फिजियोथेरापीलाई सल्लाह र आवश्यक परेमा उपचारका लागि रेफर गर्ने पनि व्यवस्था गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार योगी, उपाध्यक्ष कलावती नेपाने, प्रमुख प्रशासक अधिकृत शमशेर राणा लगायतले शिविरमा गाउँमा पुगेकाले उपचारले बाहिर जानुपर्ने बिरामीलाई सहज बनाएको बताउनु भएको छ।
1: मुगुमा अनुमति बिना यार्सा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख रविराज थपलियाले बताउनुभयो। मुगुम कार्मारुङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका दुई दर्जन भन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुउपयोगी जड़ीबुटी यार्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, असम सहित देशभरका र भारतबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। यार्सा गुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। स्थानीयले आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्।
0: कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु पूर्वानुमानमा 2083 अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने, यसपालि गर्मी बढ़ने बताइएको छ। जेठ 18 असोज 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। यस्तै कर्णाली प्रदेशमा उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदरभन्दा वर्षा हुने सम्भावना 35-45% रहेको छ। सुदूरपश्चिममा धेरैजसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विस्तार तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको हो।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: भर्ना सम्बन्धी सूचना।
11: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
10: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
11: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
10: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
12: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: भर्ना खुल्यो कर्णाली प्रदेशको सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकेडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
1: सम्पर्क सुर्खेत मोडेल एकेडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
2: सम्पर्क मोबाइल नम्बर 9585151960 9841820148 र 9860976474।
3: सबैको मन सुने
4: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ।
2: बाँकेको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरूमा माटोको निशुल्क परीक्षण गरेको छ। निशुल्क माटो परीक्षणबाट 100 भन्दा बढ़ी किसान लाभान्वित बनेका छन्। दुई दिनसम्म कोहलपुर नगरपालिका परिसरमा सञ्चालन गरिएको निशुल्क माटो परीक्षण शिविरबाट 125 जना किसान लाभान्वित बनेका हुन्। कोहलपुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक अघि बहादुर लुकाईले दुई दिनसम्म सञ्चालन गरेको निशुल्क माटो परीक्षण शिविरबाट कोहलपुरका 15 वडाका 125 किसान लाभान्वित भएको बताउनुभयो। किसानले विभिन्न समस्या भएका 125 वटा माटोको नमूना परीक्षण गर्नका लागि शिविरमा लिएर आएका थिए। माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको रोकाएले बताउनु भएको छ। परीक्षण गर्न ल्याएका माटोका नमूनाहरू प्रयोगशालामा पठाएको र एक दुई दिनभित्रै नमूनाको परीक्षण रिपोर्ट आएपछि किसानलाई जानकारी दिने उहाँले बताउनु भएको छ। उहाँले माटो परीक्षण प्रयोगशालामा बाँकीमै भए पनि अधिकांश किसानहरू यसको जानकारी अभावका कारण माटो परीक्षण नगराउने गरेको पाइकाले शिविर प्रचार प्रसार र सचेतनाका लागि महत्वपूर्ण हुने बताउनु भएको छ। कृषि विकास शाखाका प्रमुख कल्पना नेपालीले माटो परीक्षण किसानहरूका लागि खेतीपातीमा उत्पादकत्व बढ़ाउन तथा लागत घटाउन अत्यन्तै प्रभावकारी र हुनुका साथै माटोको गुणस्तर थाहा पाएर त्यही अनुसार खेती गर्दा किसानलाई फाइदा पुग्ने बताउनु भएको छ।
5: मुक्त कमैया र सुकुम्बासीको जीवनस्तर सुधार्न लक्ष्यसहित बर्दियाको बडैयातालमा सञ्चालन गरिएको फोर बेटर मोडल भिजेल भिलेज कार्यक्रमको नेपालगंजमा शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोडेर गाउँको मुहार फेर्दै नमूना गाउँ बनाउने अभियान प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वभर अर्ग्यानिक उत्पादन र उपभोक्ताबारे बहस भइरहेको बेला लुम्बिनी को एउटा गाउँलाई नमूना बनाउने प्रयास अत्यन्त प्रशंसनीय रहेको जनाउँदै यस्ता कार्यक्रम अति नै आवश्यक रहेको कुरामा जोड़ दिनुभएको छ।
2: धेरै खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल दिल्लीमा बेलुका 7:45 शुरू हुनेछ। प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित अनिवार्य छ। दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ भने एक खेल कम खेलको कोलकाता 7 अंकसहित 8 स्थानमा छ। गइराती भएको खेलमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारेको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको षष्ठ स्थानमा पुग्ने सम्भावना सकिएको छ।
5: र नेपाल ए एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 3 विकेटले हराएको छ। श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपाल ए टोलीलाई माथिल्लो मूलपानी मैदानमा अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 5 बल बाँकी छँदा 7 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका मयन यादवले 72 रनको अर्धशतकीय पारी खेल्नुभयो भने सन्दीप जोराले 36, कुशल मल्लले 33 तथा पवन श्रापले 8 बलमा अभिजित 24 रनको आक्रमक पारी खेल्नुभयो। आईसीसी विश्व क्रिकेट विश्वकप लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको छ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच कीर्तिपुरको तिर्वी मैदानमा लीग टूको प्रतियोगिता हुँदैछ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदाउने गरेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए, वैकल्पिक व्यवस्था गरेर मात्रै आफूहरूलाई हटाउन माग।
2: वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 औं स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी।
5: कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्षको मनसूनमा सरदर भन्दा कम पानी पर्ने पूर्वानुमान, गर्मी बढ़ने सम्भावना।
2: र नेपालले एक दिवस अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली र गुजरात भिड्दै।
5: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
7: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार विज्ञापन हो।
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
12: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। भर्ना सम्बन्धी सूचना।
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
5: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.intrans.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
5: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास मैङ मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन गर्ने भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु मैले त पुरै बुझिन त
4: हौ। हो त नि अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन।
6: रेडियो भेरी एफएम

0: यही बैशाख 26 गते शनिबार का दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: खुसीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा भाँजोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a
1: extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही वैशाख 26 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
4: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड दिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98-481-313।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने
4: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा
3: सम्पर्क मोबाइल नम्बर 98-585-59-960 98-481-20-148 र 98-60-91-76-74
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को थप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्प्लान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
4: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
5: गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो
6: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण संसदीय सुनवाईको प्रक्रिया शुरू
7: सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यो त्यसलाई 10 को कुरा अर्को चाहिँ 10 दिनसम्म हामीले दिने
6: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार अनलाइन ठगीको जालो खुल्दै यस वर्ष मनसुनमा कम पानी पर्ने गर्मी भने बढ्ने सम्भावना
8: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ
6: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत भोलि स्कटल्याण्डसँग खेल्ने
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
6: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन् ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ अब खबर सन्तोषी रावलबाट
9: यस वर्षको मनसुनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो विभागका अनुसार आगामी मनसुनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो हुमागाईले कर्णाली बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो
8: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने आकलन छ
9: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
10: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ, बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
9: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाईलाई सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएमसँग बताउनुभयो।
11: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
9: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिर्सानाले सीआईएनलाई बताउनुभयो।
5: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको लागेको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि हामीले स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
9: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
12: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु गर्नुभएको कुरा हो. अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो. यो पालि पहिलो पटक सम्भवत पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौं. यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो. यसलाई पनि क्रमबद्ध रूपमा यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ.
9: यसैबीच सरकारले विदेश स्थित 15 जना नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ. बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ. त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ. वैशाख 28 गते दिउँसो 4 बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो. संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ. सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो. प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो.
7: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमा ल्याछौँ. अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ. साथै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधिलाई कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा हो. त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा यो सुनवाई भएर गइसकेपछि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने भयो.
9: साझा खबरमा अब खेल खबर. एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ. अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो. यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो. एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो. आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो. नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ.
13: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी.
14: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको.
13: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त. विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
19: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईजीएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर भारतसँग सीमा जोड़िएको लिपुलेक लिम्पिया धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ सन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो
20: 1816 सनको सुगौली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं
19: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491 म्यानमारबाट 111 लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ जसमा बिउ आलु समेत रहेका छन् सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ
21: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ
22: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेको 2042 सालतिर भन्ने छ पहिला हामी चाहिँ आलुमा थियौं अहिले हामीले करिकरी हामीले 10 क्विन्टल जति आलु लाछौं योभन्दा पहिला बिक्री गर्यौं हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चीजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन
21: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ बैतडी डोटी अछाम कैलाली कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खी आलुको बिउ रहेको छ बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन् जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ
14: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाएँ खाएन आलु चितवनसम्म पनि पठाएको सुदूरपश्चिमको झन्नै 9 जिल्लामै पठाएको छु
21: डडेलधुराको सदरमुकाम आसपासका तणीबाट भेटा भातकडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपरजोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत:
0: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ। होइन, क्षेत्र विस्तार भनेको आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाले उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ त्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ त्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
21: डडेलधुरामा वर्षमा दुई सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
19: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधन पछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
1: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
19: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
3: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारो भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ छुपार्थ्यौं र तल चाहिँ खोला छ।
3: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
4: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमासै पानी रै राख्छ।
3: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
5: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भइदिएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
3: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रूख बिरूवा पनि देखिन थालेको उहाँको भनाइ छ।
6: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछ।
3: जंगल सफारी अर्थात जीव सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाकेका अध्यक्ष दिल्ली राज
7: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
3: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सीट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी
7: एउटा त अहिले त भयो, अब अझ 1-2 थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
3: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसाय हरिप्रसाद शर्मा:
8: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
3: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल।
9: निकुञ्जमा पर्यावरणको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कास्ने हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यावरणबाट मात्रै हो।
3: बाँकी राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँकी।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
10: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूह हरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
11: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
10: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्। होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
11: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
10: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ। होइन, अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
11: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चीकै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
10: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ? होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ। होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन, कम्तीमा नै त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
11: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
10: उदाहरण छन्, उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
11: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
10: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेक विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ। र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
4: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल
5: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनेन्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840844631।
5: रेडियो भेरी एफएम

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: खुसीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
2: हाम्रा विशेष सेवाहरू IVF IUI हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
3: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ सुरुवात आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455 36984
4: पारस्परिक साथ

0: दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना सम्बन्धी सूचना
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
3: रेडियो भेरी एफएम।

0: नेपाल पेट्युबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पेट्युबार में सहजिल से भुगतानी पाए नेपाल पेट्युबार नेपाल के अपने क्यूआर
1: सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ यही वैशाख 15 गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याउन हुन सम्पूर्ण अभिभावक ज्यूहरूलाई अनुरोध गर्दछौ
2: यस वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय जाने उमेर पुगेका सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुहुन सबैमा अनुरोध गर्दछौ
3: यदि कसैले कुनै बाल बालिकाको अभिभावकत्व लिई पठन पाठनमा सहयोग गर्न चाहेमा यही भर्ना अभियानमा लिन हुन हार्दिक अनुरोध गर्दछौ
2: वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
3: विद्यार्थी भर्ना अभियान 2083 भव्यताको साथ सफल पारौ
2: भर्ना खुल्यो
4: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने गुणस्तरीय कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने
4: सम्पर्क सुर्खेत मोडेल एकाडेमी वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा
2: सम्पर्क मोबाइल नम्बर 9585151960 9481820148 र 9860176474

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56 813 र 97670 56 814
2: पारस्परिक साथ सहयोग र दृढ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
3: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतरङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको 1 घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: यही वैशाख 26 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत फोन नम्बर 083-521-987 मोबाइल नम्बर 98-580-50-696
7: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
8: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
7: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
9: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
4: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनेन्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670-56813 र 97670-56814
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702 सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455
3: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
5: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागे बेला त मिठाई खानेकुरा खानु पर्यो नि
5: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
1: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
7: आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
8: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
7: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
9: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
7: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
10: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
11: साझा पखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाण्डुका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
12: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिम आदेश जारी भएको छ।
11: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
12: के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रत्यक्षको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशिराखेर त्यसलाई सुनवाई प्रक्रियालाई अगाडि बढाउँछौ।
11: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाण्डुका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
13: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
11: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका
14: गरेका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
15: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
14: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
15: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि, हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने, बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई, त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
14: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
15: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन, समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बाँसको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
14: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
15: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौ।
16: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
17: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्ताव बारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्बाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
16: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: भर्ना सम्बन्धी सूचना,
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
5: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
5: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।

0: हजुर अब ज्वाइन गर्नुहोस् TS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्पान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670568 13 97670568 14
2: प्राण जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही वैशाख 26 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
4: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98481-313

न अवधि राखी दियो न सीमा राखी दियो न अवधि राखी दियो न सीमा राखी दियो राख्नेले दुख यो जिन्दगीमा राखी दियो। डाक्टर जतिलाई राजधानीमा सारेर बिरामी जतिलाई कर्णालीमा राखिदियो राख्नेले दुख यो जिन्दगानीमा राखिदियो। धन दौलत कति प्रिय भयो कसैलाई आफ्नै छोरीलाई प्रदर्शनीमा राखिदियो राख्नेले दुख यो जिन्दगानीमा राखिदियो। न अवधि राखिदियो न सीमा राखिदियो। अछामका गजलमन कमल संघर्षका यिनै गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन व्यक्त गर्छु। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी महेन्द्र चन्दको तर्फबाट हार्दिक स्वागत अनि

कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म। हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np र हाम्रो पात्रोबाट हामी तपाईँको छेउमा तपाईँकै आसपासमा उपस्थित हुने गर्छौं। र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो। हामी गजलसँग सम्बन्धित भएर गजलका कुराकानी गर्छौ, गजल सुन्छौ, सुनाउँछौ, गीत संगीतको संयोजनलाई पनि हामी जोड्दै अगाडि बढ्छौं। त्यसैले त कार्यक्रम गीत गजल गजल र गीतको एउटा साझा चौतारी हो। हामी गजल र गीतको संगालोलाई अगाडि बढ़ाउने क्रममा आज पनि एउटा अर्को नयाँ श्रृंखला लिएर तपाईँको छेउमा उपस्थित भइसकेका छौ। आजको बसाईमा हामी महफिलमय श्रृंखला प्रस्तुत गर्नेछौ। कर्णाली उत्सवमा प्रस्तुत गर्नुभएका अछामका गजलमन कमल संघर्षले प्रस्तुत गर्नुभएका उहाँका गजलहरू उहाँकै आवाजमा उहाँकै शैलीमा र कर्णाली उत्सवको माहौल सहित हामी तपाईँको माझमा पस्कनेछौ। त्यहाँको माहौल, त्यहाँको प्रस्तुति शैली, त्यहाँको दर्शकहरूको उत्साह सबैलाई हामी जस्ताको तस्तै तपाईँको माझमा राख्ने अनुमति चाहन्छौ। आजको श्रृंखला पनि तपाईँले सुनेर साथ दिनुहुनेछ, कमल संघर्षलाई सुन्नुहुनेछ, उहाँका निकै घट लाग्दा मीठा गजलहरू, नेपाली भाषामा लेखिएका गजलहरू, केही खस भाषामा लेखिएका गजलहरू समेत आजको श्रृंखलामा हामी प्रस्तुत गर्नेछौ। तपाईँले सुनेर साथ दिनुहोला भन्ने आशा अपेक्षा मनमा लिन्छु। गजलहरू सुन्नु पूर्व एउटा मिठो संगीत तपाईँको माझमा राखेर सर्वप्रथम तपाईँलाई हामी हार्दिक स्वागत गर्छौं। त्यसपछि आउनेछौ कमल संघर्षको आवाजको साथमा, हामीलाई सुन्दै गर्नुहोला।

0: यो निकै मिठो संगीतपछि तपाईलाई म पुनः हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं। हिमाल पहाड तराई देश र विदेशलाई आवाजले छुने कोशिश गर्दैछौ। गजलमय साँझलाई तपाईँको माझमा पस्कँदैछौ। गजलीय स्वाद पस्कने यो एउटा हाम्रो अभियान प्रयास पनि हो। नेपाली गजलको सम्वर्धन विकासका लागि हामी निरन्तर यसरी नै तपाईँको छेउमा शुक्रबारको मेसो पारेर आइपुग्छौं। आजको श्रृंखलामा यसपूर्व मैले उद्घोष गरिसकेको छु अछामका गजलमन कमल संघर्षलाई सुन्नेछौ। हामीले कर्णाली उत्सवमा उहाँले पस्कनु भएका गजलहरू, उहाँकै शैली, उहाँकै आवाज, उहाँकै परिवेश र कर्णाली उत्सवको माहौल सहित जस्ताको जस्तै हामी तपाईँको माझमा राख्ने कोशिश गर्दैछौ। अब म ढिला नगरी कमल संघर्षलाई जोड्छु। भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ,
1: भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ, भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ, कर्णाली कर्णाली तेरा लासहरू हुन् स्टेसनमा बोकिने,
2: कर्णाली
1: कर्णाली तेरा लासहरू हुन् स्टेसनमा बोकिने, अरे कर्णाली तेरा लासहरू हुन् स्टेसनमा बोकिने, हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ, कर्णाली ए कर्णाली तेरा लासहरू हुन् स्टेसनमा बोकिने, हेलिकप्टर त सरकारलाई केक बोकेर हिँड्छ, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ, भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, कर्णाली तेरा लासहरू हुन् स्टेचरमा बोकिने, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ, ऐचो पैचो चल्ने त गाउँमा हो साथी, ऐचो पैचो चल्ने त गाउँमा हो साथी, ए साथी ऐचो पैचो चल्ने त गाउँमा हो साथी, यो सहर हो खल्तीमा चेक बोकेर हिँड्छ, ऐचो पैचो चल्ने त गाउँमा हो साथी, यो सहर हो खल्तीमा चेक बोकेर हिँड्छ, यता हामी विकास र सुशासनको आश बोक्छौ, यता हामी सुशासन र विकासको आश बोक्छौ, उता सरकार छ हात हातमा विधेयक बोकेर हिँड्छ, उता सरकार छ हात हातमा विधेयक बोकेर हिँड्छ, मलमपट्टी बोकेर हिँड्छन् अरूका छिमेकी, अरूका छिमेकी मलमपट्टी बोकेर हिँड्छन्, अरूका छिमेकी मलमपट्टी बोकेर हिँड्छन्, अरूका छिमेकी हाम्रो छिमेकी मौका मिले छिमेक बोकेर हिँड्छ, मलमपट्टी बोकेर हिँड्छन् अरूका छिमेकी हाम्रो छिमेकी मौका मिले छिमेक बोकेर हिँड्छ, भ्रष्ट द्रोही अपराधी अनेक बोकेर हिँड्छ, विवेकहीन सत्ताले कहाँ विवेक बोकेर हिँड्छ, मेरो मेरो के दोष ख्वाब फुल जस्तो हुनु,
2: मेरो
1: मेरो के दोष ख्वाब

0: जस्तो हुनु, बरु कमजोरी हो नकाब फुल जस्तो हुनु। मेरो के दोष ख्वाब फुल जस्तो हुनु, बरु कमजोरी हो नकाब फुल जस्तो हुनु। हतियार बेच्नेले पनि हार्दिकता देखाउँछन्,
1: हतियार बेच्नेले पनि हार्दिकता देखाउँछन्,
0: हतियार हतियार बेच्नेले पनि हार्दिकता देखाउँछन्। फुल बेच्नेको त व्यवहार फुल जस्तो हुनु, फुल बेच्नेको त स्वभाव फुल जस्तो हुनु। बरु कमजोरी हो नकाब फुल जस्तो हुनु। कठालो समाउँछ सधैँ घाँटी अठ्याउँछ,
1: कठालो समाउँछ सधैँ
0: घाँटी अठ्याउँछ, कठालो समाउँछ सधैँ घाँटी अठ्याउँछ। कहिले काहीँ त अभाव फुल जस्तो हुनु, कहिले काहीँ त अभाव फुल जस्तो हुनु। मेरो के दोष र ख्वाब फुल जस्तो हुनु, बरु कमजोरी हो नकाब फुल जस्तो हुनु। अपराध गर्ने जिम्मा अरूलाई नै छोडिदे,
1: अपराध गर्ने जिम्मा
0: अरूलाई नै छोडिदे, अपराध गर्ने जिम्मा अरूलाई नै छोडिदे। त फुल होस् ए गुलाब फुल जस्तो हुनु, त फुल होस् ए गुलाब फुल जस्तो हुनु। बम जस्तो हुनु भन्दा शान्तिको सपना, बम जस्तो हुनु भन्दा शान्तिको सपना। युद्धले छोडेको प्रभाव फुल जस्तो हुनु, युद्धले छोडेको प्रभाव फुल जस्तो हुनु। दुश्मन तिम्रा हरेक चेतावनीहरूलाई, दुश्मन तिम्रा हरेक चेतावनीहरूलाई, दुश्मन तिम्रा हरेक चेतावनीहरूलाई मैले उल्था गर्दा भाव फुल जस्तो हुनु, मैले उल्था गर्दा भाव फुल जस्तो हुनु। बरु कमजोरी हो नकाब फुल जस्तो हुनु, मेरो के दोष र ख्वाब फुल जस्तो हुनु। धन्यवाद। अब म खस सुनाउँछु एउटा, उद्गम स्थल हो यहाँ, खस सुहाउँछ जस्तो लाग्छ मलाई।
1: कर्णाली खस गजलको उर्वर भूमि पनि हो, र यहाँका विशेष गरी गजल सुन्न आउने श्रोताहरूले खस गजलको बढी अपेक्षा गरेर पनि आउनु भएको हुन्छ, त्यसैले खस गजल जाओस्।
0: उसो त हामी अलिकतिले थोक्काइले कर्णालीका हुन नपाएका मान्छे, छेउछेउमा कर्णाली बग्दो छ तैपन कर्णाली पारी सुदूरका मान्छे भयौँ हामी अलिकतिले, केही छैन। हामी त सुर्खेतलाई दैलेखलाई कहिले पनि सुर्खेत दैलेख भन्दैनौ, घाटपारी भन्छौ, घाटपारी भनेर चिन्छौ। म घाटपारीलाई यो खस गजल सुनाउँछु, सुन्नु होला। एसा मिडिया कि क्या मिडिया भन्ना,
1: एसा मिडिया कि क्या मिडिया भन्ना,
0: एसा मिडिया कि क्या मिडिया भन्ना, एसा मिडिया कि क्या मिडिया भन्ना, केही हुने हो कि निकाल दिउँ भिडिया भन्दा, यस्ता मिडिया कि क्या मिडिया भन्दा, केही हुने हो कि निकाल दिउँ भिडिया भन्दा। त्यसै छुच्या छौ कि गाउँठे नेताइकन, त्यसै छुच्या छौ कि यही गाउँठे नेताकन,
1: त्यसै
0: छुच्या छौ कि यही गाउँठे नेताकन, ज्याक लाग्दो छ जिल्लामा चिडिया भन्दा, त्यसै छुच्या छौ कि यही गाउँठे नेताकन, ज्याक लाग्दो छ जिल्लामा चिडिया भन्दा। मैले तमसुक हेरी थापाया हुँ बाजिया नाउँ,
1: मैले तमसुक हेरी थापाया हुँ बाजिया नाउँ,
0: मैले तमसुक हेरी थापाया हुँ बाजिया नाउँ। तमी त गुगल भन्दा विकिपिडिया भन्दा, मैले तमसुक हेरी थापाया हुँ बाजिया नाउँ। तमी त गुगल भन्दा विकिपिडिया भन्दा। बेली हामीले बनाएका यी तुरुपका पत्ता,
1: बेली हामीले बनाएका यी तुरुपका पत्ता
0: आज हामुक नै पान र चिडिया भन्दा, बेली हामीले बनाएका यी तुरुमका पत्ता हामी कनै पान र चिडिया भन्दा। मासु भात खाइएला हामी पन भोट हालिएला,
1: मासु भात खाइएला हामी पन
0: भोट हालिएला, पुछो सेरे मासु भात खाइएला हामी पन भोट हालिएला, अथा तिनै नेता कन बिग्रिया भन्दा। मासु भात खाइएला हामी पन भोट हालिएला, अथा तिनै नेता कन बिग्रिया भन्दा। यस्ता मिडिया कि क्या मिडिया भन्दा, केही हुने हो कि निकाल दिउँ भिडिया भन्दा। धन्यवाद।
1: आफ्नो दोस्रो चरणका तीनवटा गजल वाचनका लागि म आदरणीय कमल शङ्कर सदाईलाई सादर आग्रह गर्दछु।
0: चित्त बुझाइसक्ने हो कतिको रन्ड्यो, चित्त बुझाइसक्ने हो कतिको रन्ड्यो, चित्त बुझाइसक्ने हो कतिको रन्ड्यो। मै फुचुरो भए यो दुनिया निको रन्ड्यो, चित्त बुझाइसक्ने हो कतिको रन्द्यो, मै फुचुरो भया यो दुनिया निको रन्द्यो। आफ्नाहरूमाको भैँसो भिड पडला।

0: हडुमाको भैँसो भिड पडला कहीँ मेरा टाउका मो टल्किनै रौ लिखो रन्द्यो
1: सुन्दर छ सुन्दर छ
0: मेरा टाउका मो टल्किनै रौ लिखो रन्द्यो चित्त बुझाइ सक्ने हो कतिको रन्द्यो मै फुचुरो भया यो दुनिया निको रन्द्यो धन्यवाद भोकमरी पखाला जीवनभर फर्किरहन्छ
1: भोकमरी पखाला जीवनभर फर्किरहन्छ
0: भोकमरी पखाला जीवनभर फर्किरहन्छ यहाँ मृत्यु पनि बनेर अवसर फर्किरहन्छ यहाँ मृत्यु पनि बनेर अवसर फर्किरहन्छ नुन बोकेर आएको खच्चर कर्णालीमा पुगेन
1: नुन बोकेर आएको खच्चर कर्णालीमा पुगेन
0: नुन बोकेर आएको खच्चर कर्णालीमा पुगेन अरे कर्णालीमा पुगेन नुन बोकेर आएको खच्चर कर्णालीमा पुगेन यर्सा गुम्बा बोकेर हेलिकप्टर फर्किरहन्छ
1: सुन्दर शेर शेर
0: नुन बोकेर आएको खच्चरे कर्णालीमा पुगेन यर्सा गुम्बा बोकेर हेलिकप्टर फर्किरहन्छ आज कक्षामा जीवन भन्ने पाठ पढ्यो
1: आज कक्षामा जीवन भन्ने पाठ
0: आज कक्षामा जीवन भन्ने पाठ पढ्यो जो तुइनमा झुन्डिएर घर फर्किरहन्छ आज कक्षामा जीवन भन्ने पाठ पढ्यो जो तुइनमा झुन्डिएर घर फर्किरहन्छ तिम्रो त गाँजा समेत एम्बुलेन्सले बोक्छ अरे तिम्रो त गाँजा समेत एम्बुलेन्सले बोक्छ मेरो गाउँमा लास बोकेर स्ट्रेचर
1: फर्किरहन्छ
0: मेरो गाउँमा लास बोकेर स्ट्रेचर फर्किरहन्छ तिमीसम्म पुगेको मन त्यसपछि फर्किएन तिमीसम्म पुगेको मन त्यसपछि फर्किएन फर्किन त कहाँ कहाँ पुगेर नजर फर्किरहन्छ भोकमरी पखाला जीवनभर फर्किरहन्छ यहाँ मृत्यु पनि बनेर अवसर फर्किरहन्छ भाषण हर्न लागे स्कुल पढाउन छाडी अझिल
1: भाषण हर्न लाग्या स्कुल पढाउन छाडी अझिल
0: नेता भएका छन् गाउँका मास्टर बाढी अझिल पोर परारसम्म कर्णालिउँदो बाउते हान्ने कमरेडी पोर परारसम्म कर्णालिउँदो बाउते हान्ने कमरेडी चिल्कारी नै आउना जाना चड्डाइन गाडी अझिल फाइबर ओछ्याउना हुन्न रेशमी ओड्डा हुन्न फाइबर ओछ्याउना हुन्न भुल्ली गया हुन्न आफ्ना गाउँका पाखी राडी अझेल कठै हजुर क्या सुनाऊ कर्णालीको खबरे फागुन लागिक हेद्दाउनी पुसा जसै छ जाडी अझेल कठै हजुर क्या सुनाऊ कर्णालीको खबर फागुन लागिक हेद्दाउनी पुसा जसै छ जाडी अझेल नेता भएका छन् गाउँका मास्टर बाढी अझेल कोही अमेरिका पठाउना हुन्न शरणार्थी बनाई कोही अमेरिका पठाउना हुन्न शरणार्थी बनाई पुछो शेर सुनेल कोही अमेरिका पठाउना हुन्नै शरणार्थी बनाई कोही बिना ढेउ बाके पठाउना हुन्नै खाडी अझेल नेता भएका छन् गाउँका मास्टर बाढी अझेल भाषण हद्दा स्कुल पढाउन छाडी अझेल धन्यवाद।

हजुर, अछामका गजल मन कमल संघर्ष, उहाँका निकै सशक्त गजलहरू, उहाँको निकै सशक्त प्रस्तुति शैली र उहाँका खस र नेपाली भाषामा लेखिएका मिठा गजलहरू तपाईँको माझमा हामीले पस्क्यौं। अझै गजलहरू पस्कन बाँकी छ। उहाँका केही गजलहरू हामी केही समयमा तपाईँको माझमा राख्नेछौ। हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ, यहाँनिर हामी एउटा मिठो सुमधुर संगीतलाई जोड्छौ कार्यक्रम गीत गजलको संयोजन। गजल सुनिसकेपछि एउटा मिठो गीत, गीतपछि फेरि हामी उपस्थित हुनेछौ कमल संघर्षको साथमा।

0: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। भर्ना खुल्यो।
2: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि युकेजी सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स एआई का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
2: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्र नगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधा मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
0: सम्पर्क मोबाइल नम्बर 98-585-59-960, 98-481-20-148 र 98-60-91-76-74।

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ
2: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-61-84-65 लिमिटेड सिट ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: रेडियो भेरी एफएम

यो छोटो विश्रामपछि तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रम गीत गजलको यो अर्को श्रृंखलाको दोस्रो खण्डमा। हामी कार्यक्रम गीत गजलको आजको श्रृंखलामा अछामी गजलकार अछामका गजलमन कमल संघर्षलाई सुनिरहेका छौं। उहाँका निकै मीठा गजलहरू, उहाँले लेख्नुभएका नेपाली मानक भाषामा र उहाँले आफ्नो भाषा अछामी भाषामा लेख्नुभएका गजलहरू सुन्दा हामीलाई पनि निकै आनन्द आइरहेको छ। त्यहाँको माहौल, त्यहाँको परिस्थिति, गीत गजलको बसाईमा यहाँले अर्को एउटा सुमधुर संगीत जोड्दैछौ। हामी संगीतपछि कमल संघर्षलाई जोड्नेछौ। यहाँले मिठो संगीत

0: मिठो संगीत पछि तपाईलाई पुनः हार्दिक स्वागत छ र यो मिठो गीत संगीत सँगसँगै अब ढिला नगरी म कमल संघर्षलाई जोड्न चाहन्छु। म आगो ताप्तो छु आफै कि बालिकन, म आगो ताप्तो छु आफै कि बालिकन, घिउ बनाउनु पड्डो छ राई क्या नौनी पगालिकन।
1: म आगो ताप्तो छु आफै कि बालिकन,
2: म आगो ताप्तो छु
1: आफै कि बालिकन, म आगो ताप्तो छु आफै कि बालिकन, घिउ बनाउनु पड्डो छ राई क्या नौनी पगालिकन। म आगो ताप्तो छु आफै कि बालिकन, घिउ बनाउनु पड्डो छ राई क्या नौनी पगालिकन। हातोडो राहदानी राखे मनमा सपना राखे,
2: हातोडो राहदानी राखे मनमा सपना राखे,
1: हातोडो राहदानी राखे मनमा सपना राखे, तुइकी लिन सकेन झोलाउनु हालिकन।
2: सुन्दर सुन्दर,
1: तुइकी लिन सकेन झोलाउनु हालिकन, टाउको काटी मिल्काइदिना सहरका मान्छे त,
2: टाउको काटी मिल्काइदिँदा सहरका मान्छे त,
1: टाउको काटी मिल्काइदिना सहरका मान्छे त, हामी त टोपी पनि लाउँदाछौ हजुर टालिकन। टाउको काटी मिल्काइदिना सहरका मान्छे त, हामी त टोपी पनि लाउँदाछौ हजुर टालिकन। भल मिसियाको छ कि यही सरकारका खोपडीमा,
2: भल मिसियाको छ कि यही सरकारका खोपडीमा,
1: भल मिसियाको छ कि यही सरकारका खोपडीमा, नाली भने जसो मान्दो कर्नालिकन।
2: सुन्दर शेर, यो शेर फेरि जाओस्।
1: भल मिस्याको छ कि यही सरकारका खोपडीमा, नाली भने जसो मान्दो कर्नालिकन, उइकी देश चलाउन दिने हामी पनि अनाडी हौ,
2: उइकी देश चलाउन दिने हामी पनि अनाडी हौ,
1: उइकी पुछो शेर, उइकी देश चलाउन दिने हामी पनि अनाडी हौ, उइकी देश चलाउन दिने हामी पनि अनाडी हौ, जल्ला जोइकी छाड्यो घर चलाउन झाल्लिकन।
2: सुन्दर सुन्दर सुन्दर,
1: उइकी देश चलाउन दिने हामी पनि अनाडी हौ, जल्ल जोइकी छाड्यो घर चलाउन झाल्लिकन, घिउ बनाउनु पड्डो छ राई क्या नौनी पगालिकन, म आगो ताप्तो छु आफै कि बालिकन। धन्यवाद। यसरी खुल्ला पानामा चिठी नपठाउनु,
2: यसरी खुल्ला पानामा चिठी नपठाउनु,
1: यसरी खुल्ला पानामा चिठी नपठाउनु, माया गर्ने बहानामा चिठी नपठाउनु, यसरी खुल्ला पानामा चिठी नपठाउनु, माया गर्ने बहानामा चिठी नपठाउनु, बैरीहरूले सुईको पाउन सक्छन् हेर, बैरीहरूले सुईको पाउन सक्छन् हेर, म हुनेछु सिमानामा चिठी नपठाउनु, म हुनेछु सिमानामा चिठी नपठाउनु, माया गर्ने बहानामा चिठी नपठाउनु, बैरीहरूले सुईको पाउन सक्छन् हेर, घरे लिलाम भयो बसाई सरेको छु,
2: घर लिलाम भयो बसाई सरेको छु,
1: घर लिलाम भयो बसाई सरेको छु, त्यही पुरानो ठेगानामा चिठी नपठाउनु,
2: सुन्दर सुन्दर छ,
1: त्यही पुरानो ठेगानामा चिठी नपठाउनु, समयको बेग सँगै चल्नु पर्छ तिमी पनि,
2: समयको बेग सँगै चल्नु पर्छ तिमी पनि,
1: समयको बेग सँगै चल्नु पर्छ तिमी पनि, अन्तिम शेर, समयको बेग सँगै चल्नु पर्छ तिमी पनि, इन्टरनेटको जमानामा चिठी नपठाउनु, इन्टरनेटको जमानामा चिठी नपठाउनु, माया गर्ने बहानामा चिठी नपठाउनु, यसरी खुल्ला पानामा चिठी नपठाउनु। धन्यवाद। हाँस्नु पड्डो छ रुन पन क्या भनु, हाँस्नु पड्डो छ रुन पन क्या भनु, कठै मेरा बैरागी मन क्या भनु, हाँस्नु पड्डो छ रुन पन क्या भनु, कठै मेरा बैरागी मन क्या भनु, घोलो बाटी उडिकन बाइगै मैना चढी,
2: घोलो बाटी उडिकन बाइगै,
1: घोलो बाटी उडिकन बाइगै मैना चढी, एक्लै डुल्लो म रन बन क्या भनु, एक्लै डुल्लो म रन बन क्या भनु, कठै मेरा बैरागी मन क्या भनु, खिर बनाउनु पर्ने जिन्दगी कन,
2: खिर बनाउनु पर्ने जिन्दगी कन,
1: खिर बनाउनु पर्ने जिन्दगी कन, खिर बनाउनु पर्ने जिन्दगी कन, पिडो बनाई लाया गन क्या भनु,
2: सुन्दर यो शेर फेरि जाओस्, यो शेर फेरि जाओस्,
1: खिर बनाउनु पर्ने जिन्दगी कन, कुडो बनाई लाया गन क्या भनु, कठै मेरा बैरागी मन क्या भनु, पाइता पाइता ठेस गास गास ढुङ्गा
2: पाइता पाइता ठेस
1: गास गास ढुङ्गा पाइता पाइता ठेस गास गास ढुङ्गा आफ्नै कर्म छ खोटो कैकन क्या भनौ
2: सुन्दर छ सुन्दर छ
1: आफ्नै कर्म छ खोटो कैकन क्या भनौ कठै मेरा बैरागी मन के भनु लागे पछि थाहा भ बिख्रै छ पिरती लागे पछि थाहा भ बिख्रै छ पिरती लागे पछि थाहा भ बिख्रै छ पिरती मैले मै सूची खाया चन्चन के भनु लागे पछि थाहा भ बिख्रै छ पिरती मै सूची खाया चन्चन के भनु कठै मेरा बैरागी मन के भनु हाँस्नु पड्डो छ रुनपन के भनु धन्यवाद जदो
2: हस धेरै धेरै धन्यवाद।

हजुर कर्णाली उत्सव कमल संघर्ष उहाँका निकै मीठा गजलहरू हामीले तपाईँको माझमा उहाँकै आवाजमा उहाँकै शैलीमा जस्ताको जस्तै राख्ने प्रयास आजको श्रृंखलामा गर्यौं। तपाईँले सुनेर साथ दिनुभयो। हामी कार्यक्रमको अन्ततिर आइपुग्यौं है। अब विदा लिएर जानुपर्छ होला। आजको श्रृंखलालाई पनि सदाझै तपाईँले माया गरिदिनुभयो, सुनेर साथ दिनुभयो। हामीले कमल संघर्षलाई पस्कन पायौं। गजलमन कमल संघर्षप्रति पनि आभार व्यक्त गर्छौं र निकै मीठा गजलहरू यसरी नै लेख्दै अगाडि बढ्दै जानको लागि शुभकामना सदिच्छा शुभेच्छा पनि हामी अभिव्यक्त गर्न चाहन्छौ। तपाईँलाई पुनः धेरै धेरै धन्यवाद दिँदै अब हामी विदा हुनुपर्छ होला। आजको श्रृंखलालाई तपाईँको माझमा पस्कन सघाउनुहुने प्रविधिका पूर्ण र विनोदलाई पनि विशेष धन्यवाद दिन्छु। तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् र सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द महासागर जोड्छु दुई हात र भन्छु नमस्ते। फेरि भेटौंला। शुभरात्री।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।

0: me a extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दो छ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।

0: संगे
1: नेपाल पे क्यूआर में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही वैशाख 26 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
4: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
8: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मीठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

0: छोड्नु।
1: जबसम्म तत्व ज्ञान प्राप्त हुन सक्दैन तबसम्मका लागि कुनै काम नछोड्नु। तत्व ज्ञान प्राप्त भएपछि कर्म स्रोत स्फूर्त छोडिदिमा अप्ठ्यारो पर्दैन महाराज। राजा परीक्षितलाई सुखदेवले बताउनु भयो, अब धेरै साधन छन् मुक्ति हुनेको भन्ने प्रमाण छन् प्रभु। त्यो धेरै साधन मध्येमा कुन चाहिँ साधनले मुक्ति हुन सकिन्छ भनेर सोद्धाखेरिमा बहु साधन योगत, कसैको कर्मकाण्ड, कसैले भक्तिकाण्ड, कसैले उपासनाले ज्ञान, कसैले भाव भक्ति र श्रद्धा, कसैले जीवनको शैलीमा तीर्थ, कसैले व्रत, कसैले यज्ञ, कसैले ध्यान, कसैले मनन, कसैले कीर्तन, यसैबाट उद्धार हुने हो। 125,000 वटा मार्ग छ मुक्तिका लागि भन्ने शास्त्रोक्त पद्धतिले निर्णय गरेको छ, तर एउटै मात्रै मार्ग निर्देशित गर्न नसकेको कारणले हामी भूलमा परेका छौं। यो एउटा कुरा के बुझ्नुहोस् भने धर्म भनेको सबैले शान्ति चाहेको हो। धर्मको मूल सिद्धान्त ईश्वर प्राप्तिको नीति हो र शान्ति चाहेको हो। हामी सबैले जान खोजेको भगवान काठमाडौँको पशुपतिनाथ रहेछ भने तर जाने बाटो हाम्रो धेरै छ। कोही हामी प्लेनमा गयौं 22-25 मिनटमा हामी पुग्यौं, कोही हामी जब मोटरमा गयौं जब 4-5-6 घण्टामा पुग्यौं, कोही जब हामी हिँडेर गयौं यसै पोखरा नगरीबाट अब हामी 6-7 दिनमा पुग्यौं। तर वास्तवमा कुरा के भन्ने विषयका लागिमा सबले सोच्नुपर्ने कुरा चाहिँ एउटा हो, त्यो हो गन्तव्य स्थल एउटै हो, मार्ग धेरै हो, बाटो धेरै हो। कुनै धर्मको पनि विरोध गर्नु हुँदैन तर आफ्नो धर्म चाहिँ छोड्नु हुँदैन, शास्त्रले यही नीति गर्छ। अर्काको धर्मको विरोध नगर्नु, आफ्नो धर्म नछोड्नु, अन्याय गर्नु, अत्याचार गर्नु, भ्रष्टाचार गर्नु, घुसखोरी गर्नु, तस्करी गर्नु, चोरी जारी पैठारी गर्नु यो पाप गरेको हो। पापको प्रायश्चित्त हुन्छ अज्ञात ज्ञातमा पन्नम प्रायश्चित्त समाचरित। तर एउटा कुराको प्रायश्चित्त हुँदैन धर्म छाडाको, त्यो धर्म छाडा भनेको के हो भनेदेखि आफ्नो धर्मलाई छोडेर अर्काको धर्ममा पुग्दछ जो त्यही हो धर्म छाडा। सबै कुराको छोडपत्र हुन सक्छ, धनको छोडपत्र हुन सक्छ, मानको छोडपत्र हुन सक्छ, पत्नीसँग छोडपत्र हुन सक्छ, छोरासँग पनि छोडपत्र हुन सक्छ, तर एउटा चीजसँग छोडपत्र हुन सक्दैन, त्यो हो आमा। आमासँग छोडपत्र हुँदैन अनि त्यसपछिबाट धर्मसँग छोडपत्र हुँदैन। आमालाई तिमीले जन्माकी हौ, तिमी त्यति सानी छौ, म यति ठुलो छु, तैँले भन्दा हुन्छ, मिल्ला त्यो कुरो? त्यस्तै त्यो धर्ममा मान्दिनँ भनेर पैसामा बिक्री हुँदाखेरिमा त्यो कुरो संस्कारले दिएला, मिल्दैन। त्यसै कारणले आमा र धर्मको चाहिँ छोडपत्र गरेको सवाल मिल्न सक्दैन महाराज परीक्षित। यस कारणले धर्मको रक्षा गर्नु, आफ्नो रक्षा धर्मले अवश्यमेव गर्नेछन्, यो अवश्यमेव, यसमा फरकको मत होइन। राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि सबभन्दा सजिलो भगवानमा प्राप्ति हुने धेरै मार्ग मध्येमा कुन मार्ग हो त प्रभु? राजा परीक्षितले सोध्नुभयो। अब एउटै कुरा सोच्नुहोस्, बिहान जुरुक्क उठ्नुहोस् तपाईँ, आफ्नो आसनबाट पूर्वपट्टि फर्कनुहोस् या उत्तरपट्टि फर्कनुहोस्, दुई घुँडामा हात राखेर ज्ञान मुद्रामा राख्नुहोस् प्रभुलाई, शरीरलाई पिलर जस्तो स्तम्भ बनाउनुहोस् अनि आफ्नो योनिद्वारबाट तालुसम्म 6 वटा चक्रको चिन्तन त्यही जब मेरुदण्डमा परिकल्पना गर्नुहोस्। पुछारमा ज्योतिर्मय चक्रले पूर्ण भएको 4 अक्षर छन् जसमा ओ स स स, त्यसलाई मूलाधार चक्र। नाभिमा 6 वटा अक्षर आधित ब्रह्म छ, त्यसलाई स्वादिष्ठान नामको चक्र ब भ म ए र ल, अनि त्यसदेखि पछाडि छातीमा मणिपूरक नामको चक्र, 10 वटा अक्षर आधित ब्रह्मले पूर्ण भएको चन्द्रमाको कान्तिले ज्वाजल मान भएको शक्ति छ, 10 वटा अक्षरमा ड ढ अण त थ द ध न प फ। घाँटीमा 12 वटा अक्षर आधित चक्र छ, त्यसलाई अनाहत नामको चक्र भन्दछ, त्यसमा 12 वटा अक्षर छन्, त्यसमा सूर्यको जस्तो ज्योति बलेको छ, त्यसमा क ख ग घ ङ च छ ज ज ञ ट ठ, कबाट ठ सम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ भनेको। अनि त्यसदेखि पछाडिबाट अनि दुई आँखाको बीचमा पुग्नु, त्यो दुई आँखाको बीचमा पुगिसकेपछि अच वर्ण छ, त्यो अच वर्ण भनेको अ आ इ उ रि रि लि लि ए ऐ ओ औ अम अ। अब त्यसलाई फेरि मणिपूरकले पूर्ण भएको छ चक्र, त्यसपछिबाट हाम्रो जब तालुमा गएपछि दुईटा अक्षर छ, त्यसमा भन्छ अर्थात निधारका टुप्पामा दुईटा अक्षर छ, त्यो दुईटा अक्षर के हो? सो हम, हम स, हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, श्वास खेलिरहने, 24 घण्टामा 21,600 पटक श्वास फेर्ने, केही ओछिनमा बसेर 600 गणेशलाई दिने, 6000 ब्रह्माजीलाई 6000 विष्णुलाई 6000 शिवलाई 1000 गुरुलाई 1000 चित आत्मा 1000 परमात्मालाई दिएर जप संख्या निवेदन गर्ने कुम्भक पूरक रेचक भन्ने तीनटा वायुको गतिलाई बुझ्ने र थन्क्याउने फाल्ने प्राण अपान ज्ञान उदान समानमा शरीरको लय गराउने अनि तेज पुञ्ज शरीर भगवत भक्तिमा चित्त लगाएर प्रभुमा अर्पण गरेपछि सत्स्वरूप यहाँबाट गएको वायु चित स्वरूप बीचको वायु र आनन्द स्वरूप माथिबाट आएको वायुमा सब मिश्रण भइसकेपछि सत प्लस चित प्लस आनन्द त्यसैलाई भनिन्छ सचितानन्द प्राप्त। यसैबाट अब पाउनु पर्ने कुरा केही रहँदैन महाराज परीक्षित सुन्नुभयो त मेरी माता त्री भनेर माता देवहूतिलाई भगवान कपिलले शाश्वत ब्रह्म ज्ञानको उपदेश यथार्थ प्रमाण गराउँदै हो बक्सन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।

महाराज परीक्षितलाई यसरी बताउनुहुन्छ, अब संसारमा सबभन्दा ठूलो डर र समस्या भनेको कालको हो महाराज। कालको प्रभावबाट धन्दा गर्ने, कालका डरले कसैले धर्म छोड्न सकेका छैनन् मान्छेले बाहेक, मानिसले बाहेक अरू कसैले धर्म छोड्न सकेका छैनन्। त्यत्रो अर्ना रागो छ, त्यत्रो भयंकर रागो एउटा जुइनोमा एउटा दामलामा अड्किराखेका हुन्छ, भोग्ला भने उहाँ कराउँछ बरु त्यो छिनाएर जान हुँदैन भन्छ, बसिरहन्छ। त्यत्रो डरलाग्दो साँडै छ, त्यसले पनि जब डुग्रिरहेको छ बारम्बार भोग्लायो भने त्यसले किलो दामलो उभकाएर जब एउटा जोतार छिनाएर जान सक्दैन होला, त्यो हलिले जे भन्छ त्यति छेउ भने छेउ कुन भने कुन। यसै कारणले त्यत्रो डरलाग्दो अरबी घोडा छ, त्यत्रो प्रकारको मत्ता हात्ती छ,

मेरो धर्म होइन त्यो, नजिस्किएसम्म हान्न हुँदैन भनेर ऊ दौडन्छ। त्यत्रो बाघ छ, त्यत्रो भालु छ, सिंहचार दुर्ल धर्म छोड्दैन। अरिङ्गाल बारुलो बच्छिन बिच्छीले जब मन पर्दी गरेर आएर टोक्न थाले, कसको के लाग्ने थियो होला? उनले पनि हा नचलाए केही नै गर्न हुँदैन भनेर बसिराखेका छन्। कसैले पनि धर्म छोडेको छैन, तर धर्म मान्छेको आँखा कान छल्न पाएपछि मान्छेले चाहिँ छल्यो। यसै कारणबाट महाराज परीक्षित, धर्म नै विश्वको आधार हो, कालको प्रभावबाट धन्दा गर्नु समय बलवान छ, समयलाई कहिल्यै पनि फेरा नफाल्नु, समयको प्रतिपादन गर्नु, समयको रक्षा गर्नु, समय नै बलवान हो। अब त्यसदेखि पछाडि समयको सदुपयोग गर्नु मेरो महाराज, अब हामीलाई मर्ने बेलामा ज्यादै बाधा हुन्छ, पीड़ा हुन्छ, यातना हुन्छ, कठिन हुन्छ, सयवटा बिच्छीले डसे समानको सनेहको लागि पीड़ा हुन्छ। मर्ने बेला भो ज्यादै भो, मर्ने बेला भएका बेलामा सारा जनहरू सोध्न आउँछन्। अब ओछ्यानमा पल्टेको छ, चारैपट्टिबाट घेर्यो, पत्नीले जब पाउपट्टि भने शिरपट्टि बस्यो, छोरा पाउपट्टि बसे, धुरु धुरु धुरु रोइरहेको बेलामा के भन्छन् ती परिवार? कोही बोल्दैनन्, गाउँलेहरू सारा आउँछन् र तिमी के खान्छौ भन्छन्, मर्ने बेला आएर तिमी के खान्छौ? दही खान्छौ, दुध खान्छौ, काजु खान्छौ, स्याउ खान्छौ, पेस्ता खान्छौ, तिमी के खान्छौ? तिमी जे खान्छौ म त्यही ल्याइदिन्छु भन्छ मर्ने बेला। अहिले ल्याइदियो कति खाइदो? अब पक्कै खाँदैन भनेर सोध्न आएको गामै मिले, कसले के खाने? खानेकुरा जब जब मुखबाट त सारा आश्रमबाट मौला लगाइसक्यो, के खाने? खानेकुरा के हो मर्ने बेलामा? राम राम राम रामेति रामेति रमे रामे मनोरमे सहस्र नाम तात्तुल्यम राम नाम वरानने अच्युतम केशवम राम नारायण कृष्ण दामोदरम हरि श्रीधर माधव गोपिका वल्लभ जानकी नायक रामचन्द्रम भजे। यही हो खाने। श्रीमा काली महालक्ष्मी मा सरस्वती गणेश भास्कर देवी शिव विष्णु सपञ्चमै नै देवता हुन कानबाट खाने। रानी मर्ने बेला भो, प्राणवायु सारा सम्पूर्ण जाने बेला भो, हाकार हुकार चितकार पर्यो, शरीरमा बडो चेष्टा उठ्यो, शरीर रूपी प्राणवायु निक्लेर जब शरीरबाट गयो, यमराजका दूतले च्याप्पै समाए, ढोकासम्म पत्नी रुँदै आइन्, छोरा लास्कारसम्म वस्तु बाहु जाय जेताउनु बाणो जहाँको त आज भन्यो भोलि भन्यो, जिन्दगी हो बित्यो नि हरि।

महाराज परीक्षित भाई सुखदेव ने सारा संपूर्ण संसार को गति लाई बुझाने भयो। रानी प्राणवायु गयो, छोरा छोरी सारा संपूर्ण रुन लागे। श्रीमती मलाई नै लैजाऊ, मेरो प्राण तिमी कहाँ गा छौ, मलाई नै लैजाऊ भनेर दुरु दुरु पति मरेपछि रुन लागिन्। उनी त त्यतिसम्म त भन्छिन्, श्रीमान चाहिँ त पति पत्नी मरि भनेदेखि 13 दिन बेलुका मिटिङ राख्न पो थाल्छ। ल बाबु अब के गर्ने, यत्तिकै जिन्दगानी बिताउन सकिँदैन होला, के गर्छौ त मेरो व्यवहार भन्न थाल्छ। बिहा गर्ने सुरु गरेको त्यस्तो पति त जब मलाई नै लैजाऊ भन् मेरो भगवान, जहाँ जानु मलाई पनि उही लैजानुहोस् त भन्छन्, उनी त भन्न त भाउ र जाम भने त उनी पनि किन जान्थिन् त जान्छ, भित्रभित्र जान्थिन्, जे भयो नि त्यतिसम्म त भन्छन् उनी। महाराज परीक्षित यस कारणबाट जीवनमा ठूलो घाटा भयो, शरीर नष्ट भ्रष्ट भयो। जलाइदिएमा खरानी, गाडिदिएमा माटो, त्यसै छोडिदिएमा च्यालकुत्ताको बिस्टा, क्रिममा बेट भस्म संगीत, शरीरको नष्ट भ्रष्ट भयो सारा। जब बाबुआमा मरिसकेपछि आमाहरूलाई, जब आमा बाबा मरिसकेपछि छोरा बुहारीलाई सारालाई रमाइलो दिन आए, मिठो खाने दिन आयो, अधिकार प्राप्त भयो, सम्पत्ति आफ्नो हातमा आयो, सारा खुसी राजी भए। आफूले कमाएर राखेको सारा सम्पत्ति अर्काको छोरीले आएर चन्जा गर्न थाली, बहुत खुसी राजीका साथ। महाराज यस्तै प्रभावबाट सारा जीवन बित्छ। जसको पनि यो मर्दाखेरिको गति भयो, मरिसकेपछि जब वर्ष वर्ष दिनमा कहिले नपाकेको केरा त्यही दिन पाक्ने भयो, कहिले नपनाएको रोटी त्यही दिन पाक्ने भयो, कहिले नभएको पायस त्यही दिन फेरि खान पाइने भयो, बाबामा मरेपछि मिठो खाने दिन पो आए। राजन यस्तो छ संस्कार, यसैले अब तिनका लागि भन्दा आफ्नो निमित्त आत्मे वा केवलम त्रवे भेदा भेद न भेद, त्यहाँ आफ्नो बन्धु आफै बुझेर काम गर्नु पर्ला। राजा परीक्षितलाई सुखदेवले बताइ बक्सु र यतापट्टिको वंशमा वर्णनमा के भनिदिनु भयो भने, ठिकै छ महाराज, अब जन्मदाको आपत्ति पनि वर्णन गर्दछु भनेकन जन्मदाको आपत्तिको पाख्यान पनि प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले 10 तृतीय स्कन्दको कति कथाको वर्णन विस्तार गरिन्छ भने, संकेतमान महाराज परीक्षित हजुरमा सुखदेव स्वामीले कथाबाट प्रवचन दिनुभयो। अब मर्ने बेलाको गति मैले बताए, जन्मदामा पनि त्यत्तिकै हत्य र आपत्ति छ। आमाको रक्तस्रावतमा पुरुषको शुक्रकृत नामको ब्रिय समिश्रण गर्भधारण भयो, कलल शोक रात्रण, पहिलो दिनमा कलल आवाज हुन्छ, दोस्रो दिनमा 5 दिनका दिनमा मकैको दाना प्रमाणको बच्चा, 10 महिनामा 1 महिनामा शिरको आकार बन्छ, 2 महिनामा लिङ्ग र छिद्रको आकार बन्छ, 3 महिनामा धातु पूर्ण हुन्छ, 4 महिनामा अङ्गहरू तयारी हुन्छन्, 5 महिनामा अङ्ग बङ्ग प्रत्यङ्ग सारा सम्पूर्णको सामग्री तयारी भइसकेको हुन्छ, 6 महिनाबाट आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्छ र सयौं जन्मको ज्ञान प्राप्ति गरेर म यो थिएँ, यहाँ आएँ, यसरी खाएँ, यसरी गएँ, यसरी मरे, आज यो भयो, सब कुराको अनुभव गर्छ, रुन्छ, धुरु धुरु भगवान म कहाँ जाने हो, अब मलाई उद्धार गरिदेऊ भनेर ईश्वरसँग प्रार्थना गर्यो, तर अब म अपराध गर्दिन, आमाले जब खाएको तातो पिरो अमिलो टरोले त्यो बच्चालाई चर्यायो, खाने कुरा काँडा खान्छ भन्दाखेरिमा आमाले खाएको आहारा जाने आन्द्राको र बच्चाको नाभिबाट त्याडी भएको त्यान्द्राको त्यसको रिज्वेन्ड हुन्छ, सलाइन पानी दिए तप्प तप्प तप्प, त्यसै प्रभावबाट नाभिबाट खान्छ, त्यसले भगवानको भजन मनन कीर्तन गर्यो, प्रार्थना गर्यो, कहिले नबोल्ने तरिकाले प्रभुको हे ईश्वर, अब म अपराध गर्ने छैन, म अन्याय गर्ने छैन, अत्याचार गर्ने छैन, यहाँबाट मलाई निकालिदिनुहोस्, मैले बोलाएको समयमा आएर हजुरको सेवामा तत्त्वचित्त हुनेछु, मेरो प्रभु मलाई नबोलिदिनुहोस् भगवान, हजुरलाई कोटी मेरो प्रणाम छ भनेर ध्यान गर्छ, विन्ती गर्छ। अनि त्यो 9 महिनासम्मको लागि त्यसले प्रार्थना गर्यो, 10 महिना लाग्यो आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्यो, एकदम खुसी साथ ध्यान गर्छ भगवानको र अनि सुति नाम्रेको वायु र प्रसुति भन्ने वायुले जब बाहिर भित्र जब प्रवेश गर्छन् र भुमरी मचाइदिन्छन्, अनि त्यो बच्चा प्लट खान्छ, पल्टिन्छ, अनि सोझिसकेपछि सुति र प्रसुतिले तान्छन्, त्यही बेलामा बच्चा च्याकार गरेर बाहिर जन्मेपछि रुन्छ, रोएको बेलामा यहाँसम्म त भित्र म अब म कहाँ भनेर रोयो, अब त्यसदेखि पछाडि संसार बाहिरमा आयो, अब आमाको व्यथा सारा विश्व भयो, बुरु व्यथा त बाउपट्टि पो सर्छ, त्यति भएपछि खोज्ने मिल्नेपट्टिमा बाउलाई त चिन्ता पर्यो, कुखुरो कहाँ छ, बाख्रो कहाँ छ, चामल कहाँ छ, तेल कहाँ छ, घिउ कहाँ छ, घुटुन कहाँ छ, ज्वानो मेथी कहाँ छ, भगवान
म कहाँ घाँस पर्नु छैन, दौडिया छ भाउजी। यसै कारणले अब त्यसरी बच्चा जब जन्मियो, त्यो बच्चा जन्मिसकेपछि अब बाल अवस्था शिशुमा रुँदैमा गयो, बाल अवस्था खेल्दैमा गयो, तरुण अवस्था जब यस किसिमबाट रमाइलो मान्दैमा गयो, वृद्ध अवस्था चिन्ताले भरिएर जीवन बित्यो। बालस ताबो क्रीडा सक्तो, तरुणै ताबो तरुणै रक्तो, वृद्धस ताबो चिन्ता मग्नम। अब मर्ने बेला भयो, अब जब शरीरमा चेष्टा उठ्यो, जाने बेला भयो, सारा सम्पूर्ण आफूले त्यत्रो कबल गरेर आएको छ गर्भभित्र, एकै पटक भगवानको नाम संकीर्तन केही नगरीकन जब मर्न आँट्यो, लास घाटमा लय मर्यो पनि, अनि जलाए फाल्दे, हेर मेरो महाराज त्यस्तो प्रकारले जीवन बित्यो। गर्भो प्यादो मसाने च पुराण या मतिर भवेत सयान्ति थिरतम यान्ति कोन मुचेन बन्दनात्। गर्भवासमा बस्दाखेरिको जे ज्ञान सनै आए देखे, पुराण सुन्दाको जस्तो मती सनै सप्रे देखि, लासलाई घाटमा जलाएको बेलाको जस्तो मती सनै विकसित भएदेखि, रोगले ग्रस्त पारेको बेलामा जस्तो भगवान सनै सम्झना आएदेखि, कोन मोचेन बन्दनात्को बन्धनमा पर्दथ्यो। यसै कारणबाट महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस कारणले जीवनको सब सारा सम्पूर्ण संहार हुँदै गयो। तर अन्तमा जब साथमा केही नजाने कुराको निधो भयो, धन पुत्र सुत धरा दुई दिनको मेला, धन पुत्र सुत धरा दुई दिनको मेला, आखिरीमा पर्नु पर्लाई।

महाराज परीक्षित को हजुर मां सुखदेव ले बताउनु भो लौ त सौन कादरी शेषर हो भनेर सौन कादरीलाई पौराणिक सुतले नैमी सारण्य नाम को क्षेत्र में आज्ञा गरी भक्सु र अन्ततो गत्वा जीवन में जति सुखे जसले जे गरे तापनि महाराज परीक्षित अन्ति नारायण स्मृति अन्तमा भगवान नै पूर्ण साकार। एउटा कुरा अर्को कुरा आफ्नै माता देवहूति का उपरमा भगवान परब्रह्म परमात्मा परमेश्वरले उपदेशात्मक पक्षले ज्ञान वर्धकको वर्णनमा आत्म सहानुभूति प्रदान गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण हो तृतीय सन्नको अन्तिमतिर कति कथाको वर्णन गरिन्छ भने देखिन लौ त राजा परीक्षित एक दिन के भएछ भन्नुहोला भने देवहूति महारानी आफ्नी मातालाई भगवान कपिले देव प्रभु आज्ञा गर्नु चामा साङ्ख्य योगको लक्षण हजुरलाई मैले बताए तर सबै कुरा सबै विषय सबै प्रकारको प्रक्रिया जे होस् तत्व ज्ञान छैन भने मानिस मुक्ति हुँदैन। पुण्य गरेर स्वर्ग सम्बन्ध गइन्छ पढ्नु भएको छैन शास्त्रमा छिडे पुण्डे मर्त्य लोक विसन्ती भन्छ। पुण्डे छौन्जेल सम्मका लागि स्वर्गको बास पुण्डे समाप्ति भएपछि फेरि यही आउनुपर्छ भन्छ। त्यो त के भयो त भन्दाखेरिमा रमाइलो ठाउँमा टिकट काटेर फिल्म हेर्न गए जस्तो रहेछ स्वर्ग। पुण्डे छौन्जेलसम्म स्वर्ग बस्ने पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्ने भएपछि त टिकटको टाइम छौन्जेलसम्म त्यहाँ टिकटको टाइम पूर्ण भयो अर्को सो हेर्न मन लाग्यो भने अर्को टिकट काट्न आउनु पर्यो। त्यस्तै भयो टिकट सिस्टम भयो त्यहाँ। यस कारणले कहिल्यै पनि जन्मबाट मृत्यु मृत्युबाट जन्म नै नहुने ठाउँ कहाँ हो तत्वज्ञान विहि नश्च ततश्च पुनरागति भन्छ। तत्वज्ञान भयो भने फेरि यस मण्डपमा आउनु पर्दैन। यस धराधाममा आएर फेरि जन्म मृत्युको चक्र मर्नु र जिउनुको आपत्ति र विपत्तिबाट अवकाशमय जीवन हुने हुनाको कारणले राजन परीक्षित ईश्वरको नाम जपे स्वर्ग प्राप्ति तत्व ज्ञान भएपछि जीवन मुक्ति है त। स्वर्ग भनेको कुरा त्यो कहिल्यै स्वर्ग सम्बन्धको लागिमा चाहिँ अप्ठ्यारो स्थिति होइन। कर्म गरेर उपासना गरेर ज्ञान वैराग्य ध्यान भक्ति मनन चिन्तन तीर्थ व्रत यज्ञ दान इत्यादिले स्वर्ग गइन्छ। तत्व ज्ञान भएपछि मात्र जीवन मुक्ति हुने हुनाको कारणले ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला। तत्व ज्ञान छैन भने

0: परीक्षित भनेर राजा परीक्षित गाजुरमा सुखदेवले तत्व ज्ञान नै सर्वोपरि ज्ञान हो, तत्व ज्ञान विनाश ततश्च पुनरागति भनेर राजा परीक्षित गाजुरमा सुखदेव स्वामीले बताउनु भयो। लौ त मेरो आमा, अब तपाईँ के सुन्न चाहिए भन्छ? मेरो माताजी समयको पनि पाबन्दी भयो, पिताजीलाई हजुरले छोड्नुभयो, हजुरलाई पिताजीले छोडेर जानुभयो जंगलको बास। नौवटा दिदी मैले दिनुपर्ने ठाउँमा दिए, म पनि अब जब आज्ञा पाए जाने थिए मेरो आमा भनेर प्रभुले आज्ञा गरिबस्यो भगवान कपिलले। यस्तो परमात्मा कपिलको वचन सुनेर आमा रुन लाग्नुभयो। माता रुन हुँदैन हजुर, यहाँबाट विदा हुनुहोस्। आजै तपाईँको पति मेरो पिताजीसँग हजुरको वैकुण्ठ धाममा भेटघाट हुनेछ, अब मलाई आज्ञा दिइबक्सोस्। यस्तो प्रकारको परमात्मा कपिलका वचनबाट प्रभावित भएकी माता श्री देवहूतिले भन्न लाग्नुभयो भगवान प्रभुको चरण कमलमा विन्ती गर्नुहुन्छ, मेरो ईश्वर सत्यम व्रत मे जठरेण नाथ कथम त यसो विश्वयुगान्ते बट पत्र एक सेते समया शिशुरग्र कृपान। परमात्मा हरे जसले मार्कण्डलाई बटपत्र साईबाट विश्व ब्रह्माण्ड आफ्नो पेटमा देखाएर छर्लङ्ग बनाइदियो माया विभूतिको दर्शन, त्यस्तो प्रभुलाई मैले मेरो जस्तो जवाबागी पेटमा मेरो उदरमा कसरी गर्वमा धारण गर्न सके? धन्य हो मेरो जन्म, धन्य हो मेरो भाग्य भन्ने आमा भन्नुहुन्छ। सेव विश्वस भुवन विदत्ते गुणा प्रभावेण विवेक प्रिय स्वर्गादिन यो विदत्ता सन्धि रात्ने न सक्छौ तर सक्थे। विश्व ब्रह्माण्डमा न हजुरलाई कसैले चिन्न सक्यो न जब कुनै प्रकारबाट देव त्रिङ्ग नर देवता मनुष्य र पशुका योनिमा जन्मिएर धेरै काम प्रभुले गरिबस्यो। विश्व ब्रह्माण्डको नायक आज हजुरलाई मैले पेटमा धारणा गर्न सके, धन्य हो मेरो जन्म। अब मैले प्रभु कहाँ जाउँ भनेर विन्ती गरिबसेको थियो मेरो आमा, अब तपाईँलाई म प्रमाण गरिदिन्छु भनिकन कपिलदेव भगवान आज्ञा गर्नुहुन्छ। ज्ञान भावेन तनमुक्ति जीवन मुक्ति रुदिरियते भनेर आज्ञा गरिबस्छु भगवानले। ज्ञानको अपूर्ण प्राप्ति भइसकेको कारणले जीवन मुक्ति हुनु आमा भनिकन आफ्नी आमा देवौतीलाई भगवान कपिलले स्व शरीरको वैकुण्ठ धाम दिलाउने काम गरिबस्छु र पिताजीसँग त्यही दिन भेटघाट भयो र मुक्ति प्राप्त भयो। लौ त राजन परीक्षित, अब तपाईँ के सुन्न चाहिबस्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले आज्ञा गरिबक्सु र माता देवहूती र कपिलले भगवान संवाद परिपूर्ण भयो। कपिलले परमात्मा परमेश्वर यस किसिमले अहिले गंगा सागरमा विराजमान हुनुहुन्छ आमा, त्यही दिन वैकुण्ठ धाम गति तृतीय स्कन्द सुसम्पन्न। राजा परीक्षित महाराज, अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर घुणा पर्यन्त कथा श्रीमद् भागवतको महिमा हजुरलाई मैले प्रस्तुत गरेँ। अब बाँकी अंशको लागि तपाईँलाई जब तेग्रा पर्यन्त चतुर्थ स्कन्दमा प्रयोजन गर्दैछु विराट विभूति सुदृढ गर्नका लागि बनिएको भागवत भनेकन राजा परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महाप्राणको।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
9: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: खुसीको खबर,
12: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज तपाईको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्टान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56 813 र 97670 56 814
2: भर्ना सम्बन्धी सूचना
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ
2: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन् प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन् कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन् थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 0385203707 0385202